Hamara adresse er Halmtorvet 13A 1700 København V. Telefon nummer

0: Bismillahirrahmanirrahim. إياك نعبد وإياك نستعين. بہت بہت شکریہ ظاہر بھائی. میں اپنی طرف سے اور جو میری بہنیں یہاں پر موجود ہیں ان سب کی طرف سے آپ کو سب کو سلام کر کے, آج 25 اپریل ہمیں یاد کروا رہا ہے 1996, 30 سال پہلے خان صاحب نے تحریک انصاف کا آغاز کیا تھا. جیسا بیرسٹر شہزاد اکبر صاحب نے بھی آپ سب لوگوں کو بتایا کہ آج چند اور ممالک میں بھی اسی سلسلے میں مظاہرے ہو رہے ہیں. ہم نے بھی کوآرڈینیٹ بھی کیا, بات بھی کی کہ کوئی ایسا دن ہونا چاہیے جو ہمارے لیے خاص اہمیت کا حامل ہو. اس وقت سوئٹزرلینڈ کے شہر میں بھی مظاہرہ ہو رہا ہے اور یوم تاسیس کو بھی منایا جا رہا ہے, اور انگلینڈ میں تین جگہوں پر, مینچیسٹر, برمنگھم اور لندن میں بھی آئی ایس ایف کے ہیڈ وہاں پر جو ہے معاذ ملک, انہوں نے یہ مظاہرہ ارینج کیا ہے. اور جیسے کچھ بھائیوں نے بات کی کہ ینگ لوگ یہاں پر موجود ہیں جو ہمیں امید دلاتے ہیں اور حوصلہ بھی کہ ہم صحیح راہ پہ جا رہے ہیں اور پاکستان اچھے ہی ہاتھوں میں رہے گا, اچھے مستقبل کے ساتھ. اسی کا ایک پیش خیمہ ہے کہ ینگ لوگ سامنے آتے ہیں اور ہمیں اس سے کوئی آر نہیں کہ ہم ان کی بات بھی سنیں. تا حیات استثناء, تا حیات معافی, تا حیات تمغے اور تا حیات مراعات, سب کچھ ان ساری معافیوں کے اور بلٹ پروف جیکٹس کے اور انتہائی سخت سیکیورٹی, بڑے بڑے جہاز سب کے اوپر بھاری ہے ایک ڈاکٹر یاسمین راشد, ایک بشرا بی بی, ایک ایمان مزاری, ایک سنم جاوید, ایک فلک جاوید اور ایک عالیہ حمزہ ملک. یہ تمام تھان پان خواتین جنہوں نے اپنے گھر کو اور اپنے ملک کو ترجیح دی, ان سے خوف زدہ ہے وہ آدمی جو مرتے دم تک اپنے آپ کو معاف کروا چکا ہے. جب تک ہم یہ کہتے رہیں گے کہ ظلم ہو رہا ہے, فستائیت ہو رہی ہے, خواتین کی عزت کو پامال کیا جا رہا ہے, بچوں کو اغوا کیا جا رہا ہے, تب تک شاید ہماری آواز وہاں تک نہ پہنچے جہاں تک ہم پہنچانا چاہ رہے ہیں. بے شک ہم آج سنڈے کے روز اپنی چھٹی اتنی تیز اور ٹھنڈی ہوا میں منا رہے ہیں, ہمیں تو چلیں جہاد میں حصہ لینے کا شوق ہے. ہمارے بھائی کو دیکھیں, وہ والے بھائی, السلام علیکم بھائی, وہ بھی آج اتنی سخت ڈیوٹی کر رہے ہیں, انہیں بھی کسی نے سنڈے کے دن یہاں بھیجا ہے, سو رہے تھے یاسر بھائی نے جگا دیا. لیکن ہر کسی کا سوچنے کا نظریہ ہوتا ہے. ہم نے بات کی, ایوب بھائی نے بات کی, ہم بہت کم لوگ ہیں, لیکن یہ جو آپ کو نظر آ رہا ہے نا وہاں ایک بندہ چھٹی کے دن, اور یہاں اتنے سارے بندے, یہی پاکستان بھی ہے, کوئی بات نہیں, دو چار ہیں وہاں پہ جو سامنے کھڑے ہیں, ان کی تعداد نسبتاً بہت ہے. خان صاحب کو ہمیشہ اس بات سے بڑی الجھن ہوتی تھی کہ اسٹیج پہ شور مت کرو, اسٹیج پہ زیادہ لوگ نہیں ہونے چاہیے, اگر کھڑے بھی ہونا ہے تو چپ کر کے کھڑے ہو. اس وقت صورتحال یہ ہے کہ خان کے سٹیج کے اوپر رش کم ہو گیا ہے. وہ جو خان کے نام کو بیچا کرتے تھے, اس کے نام کی پگڑی پہنتے تھے, اس کے نام کی دستار سر پہ سجایا کرتے تھے, انہوں نے اپنے سر پہ رکھی دستار کو داغدار کیا ہے. سٹیج کے نیچے ہم لوگ جو کھڑے ہوتے تھے, ہماری تعداد, ہمارا جذبہ اور ہمارا عزم اتنا ہی مضبوط ہے.
1: زندہ باد, زندہ باد عمران خان, عمران خان.
0: میں یہ بات کر رہی تھی کہ جب تک ہم یہ کہتے رہیں گے کہ ظلم ہو رہا ہے, تب تک ہماری بات بھی پیسے نہیں رہے گی. جب ہم یہ نہیں کریں گے کہ ظلم کون کر رہا ہے, تب آ کر ہماری بات کو سنا جائے گا, کیونکہ وہ وہاں تکلیف دیتا ہے جہاں پر بہت سخت درد ہوتا ہے اگلے کو. تو عاصم منیر جو یہ ظلم کر رہا ہے, عاصم منیر जो ये बर्बरियत कर रहा है। हमें लगता था एक अर्दली है और उसके ऊपर एक जहनी मरीज बैठा हुआ है। फिर हमें पता चला कि नहीं, जहनी मरीज के ऊपर भी एक किसी और मुल्क में एक साइकोपैथ बैठा हुआ है, और उस साइकोपैथ को भी एक छोटे से मुल्क में जो कि निस्बतन मजबूत है, एक बहुत ही आज के दौर का यजीद और फिरौन और सब लोगों को मिलाए तो वो बैठा उसे कंट्रोल कर रहा है। ये सारी बातें हमें कभी समझ में ना आती अगर खान साहब की ये कुर्बानी आज यहाँ तक ना पहुँचती। अल्लाह ताला के हर काम में बेहतरी होती है, हमारा दिल दुखता है, हम समझ नहीं पाते हमें क्या करना है क्योंकि खान हमारी आंखों के सामने नहीं है। लेकिन अगर बहुत दिन से वो हमारे से बात नहीं कर पाए तो हमारी कामयाबियां हमें कोई नहीं बताएगा, हमें खुद समझना पड़ेगा कि हम कहां कहां कामयाब हो रहे हैं। आज भी हम यहां खड़े हैं तो हम कामयाब हैं क्योंकि 3 साल तक तो हमारे घर के अपना बुजुर्ग कोई अगर परेशानी में हो और हमारे लिए हमारी रूटीन को डिस्टर्ब करने का बायस हो तो हम कहते हैं या अल्लाह यदि सख्ती माफ कर दे। क्या हम थक गए हैं? नहीं, अभी भी नहीं थके। क्या हम यहाँ से गिव अप कर देंगे? नहीं, हम गिव अप नहीं करेंगे। हम अपने बच्चों के मुस्तकबिल की खातिर, अपनी शनाख्त की खातिर ये लड़ाई लड़ते रहेंगे क्योंकि आज अगर हमने गिव अप कर दिया तो अल्लाह को जवाब देने से पहले हमें उस छोटे से नन्हे अम्मार फारूक को जवाब देना पड़ेगा। वो कहेगा मेरे पास तो छोटी सी जान थी, मैं दे आया, तुम क्या करके आए? हमें अरशद शरीफ शहीद को जवाब देना पड़ेगा जिसने अपने दिमाग में गोली खाई क्योंकि उसका सोचना इन्हें बुरा लगता था। आज तादाद बेशक कम हो गई है लेकिन जज्बा जो हमें यहाँ तक लेकर आता है कि सच्चे खरे और कुंदन बने लोग यहाँ पे मौजूद हैं, हमें खास तौर पर अपनी बहनों को पाकिस्तान में, और न सिर्फ वो जो जेलों में हैं बल्कि वो जिनके प्यारे जेलों में हैं, पीछे ख्वातीन अकेली रह गई हैं जो इनडायरेक्टली इससे इफेक्ट हो रही हैं। नौरीन आपा को देखिए, उनका भाई जेल में है और उनका बेटा भी जेल में है, और वो जब बात करती हैं वो हमें हौसला देती हैं। हसान न्याजी ने पैगाम पहुंचाया कि 1000 दिन मुकम्मल हो रहे हैं, मेरे लोगों से कहना इसको सेलिब्रेट करें। क्या जज्बा है! और हम उस लीडर के लोग हैं जिस लीडर को पाने के लिए बहुत सारी कौमें हाथ उठाकर दुआ करती हैं। हम बहुत खुशकिस्मत हैं, हमारे पास ऐसे लोग मौजूद हैं। और हमें ये बात याद रखनी हो ज़रूर पड़ेगी, आखिर में सिर्फ इतना कहूँगी, हमने जितनी मार खाई, हमें जिस कदर अज़ियत दी गई, क्या पाकिस्तान की कोई और सियासी पार्टी इतनी मार खा सकती थी? क्या वो इतनी अज़ियत सह कर भी आज खड़े हो सकते थे? अल्लाह ताला ने हम पर करम किया है, हमारे पास एक लीडर है, और हम जो 1947 में नहीं थे, 1965 में भी नहीं थे, 1971 में भी नहीं थे, क्योंकि हमें अल्लाह ने आज के जहाद के लिए चुना है। हमें अपना फ़र्ज समझना है और हम आवाज़ उठाते रहेंगे अपने लोगों के लिए, और इंशाल्लाह ऐसे लोगों की ऐसी नीयत का वो सामने जवाब।
1: जिंदाबाद
2: पाकिस्तान।
3: जी अस्सलाम वालेकुम, मैं आज आपको पाकिस्तान से याद कर रही हूँ। जो लोग आप डेनमार्क और पूरे स्विट्जरलैंड यूरोप में इस वक्त तहरीक इंसाफ का 30वां यौम तासीस मना रहे हैं, इसके क्या आपने याद रखा हुआ है कि इमरान खान ने 30 साल पहले ये अपनी बुनियाद रखी थी पीटीआई की, जो तहरीक जो इंसाफ पे कायम हुई थी, तो उसका तब भी इंसाफ पाकिस्तान में नहीं था, लेकिन अब तो इंसाफ पाकिस्तान में दफन हो गया। 26वीं 27वीं तरमीम के बाद इस वक्त कोई पाकिस्तान में इंसाफ नहीं है। جس کی وجہ سے عمران خان اور بے شمار پاکستان تحریک انصاف کے لوگ قید میں ہیں اور کہیں سے ان کو انصاف نہیں مل رہا. بے گناہ لوگ ہیں, سب قید کاٹ رہے ہیں, تین تین سال گزر گئے ہیں, کوئی انصاف نہیں ہے پاکستان میں. آپ لوگ باہر بیٹھ کے بول بھی سکتے ہیں, آپ کے پاس آزادی ہے بات کرنے کی, اور آپ عمران خان کا پیغام آگے بتا بھی سکتے ہیں اور اس کو زندہ بھی رکھ سکتے ہیں. بڑی خوشی ہوتی ہے دیکھ کے کہ آپ لوگ پاکستانی وہاں رہ کے آپ کو پاکستان کی ان چیزوں کی تکلیف بھی ہے اور آپ اس کے اوپر بولتے بھی ہیں, اور آپ عمران خان کی لیے ان کو یاد بھی رکھتے ہیں, عمران خان سے بھی محبت کرتے ہیں اور پاکستان سے بھی آپ کو محبت ہے. تو آپ لوگ اس چیز کو زندہ رکھیں, بتائیں پاکستان میں جو ہیومن رائٹس کی وائلیشنز اتنی ہو رہی ہیں اس کے اوپر آپ بات کریں, اور اس چیز کو جدھر بھی آپ جس فورم پہ بھی بات کر سکتے ہیں اس پہ بات کریں. اور میں آپ سب کی شکر گزار بھی ہیں کہ آپ نے اس عمران خان کے جو پاکستان کے مسائل ہیں اور عمران خان کے مسائل ہیں اس کو آپ نے باہر وقتاً فوقتاً ان کے اوپر بات بھی کی ہے اور پروٹیسٹ بھی کیے ہیں. اور میں آپ کو اور بس شکریہ کر سکتی ہوں اور آپ کی تعریف کر سکتی ہوں. اور آپ لوگوں کو
4: آپ تو بوڑھے ہو گئے ہیں بھائی. میرے پیارے بھائیوں, میری بہنوں, السلام علیکم. سب سے پہلے تو میں ایوب بھائی کی بات کا جواب دینا چاہوں گا. میں سمجھ سکتا ہوں کیونکہ ایوب بھائی اور ثاقب بھائی جنہوں نے یہ پی ٹی آئی کا پودا لگایا تھا یہاں پہ ڈنمارک کے اندر, ان کو تکلیف ہوتی ہے کہ لوگ کیوں نہیں آتے. لیکن ایوب بھائی یہ بات کرنے والی نہیں ہے یہاں پہ, لیکن شاید آپ کو یاد ہوگا کہ ہم لوگ برسلز میں جب وہاں پہ گئے تھے تو یہی بات ہوئی تھی. تو میں نے آپ سے ریکویسٹ کی تھی کہ آپ ایک میٹنگ کال کریں, تو آپ نے وعدہ کیا تھا کہ میٹنگ کال کریں گے, لیکن آپ کی بھی کوتاہی ہے کہ آپ نے وہ میٹنگ کال نہیں کی. تو بس اس کا یہی جواب ہوں گا, باقی باتیں پھر اس میٹنگ میں ہوں گی جب آپ انوائٹ کریں گے باقی لوگ. میرے بھائیوں, میری بہنوں, آج ہم لوگ یہاں پہ اکٹھے ہوئے ہیں. آپ کو یاد ہوگا یہ 25 اپریل ہے, اور 25 اپریل وہ دن ہے جب میرے مرشد عمران خان نے 25 اپریل 1996 میں پی ٹی آئی کی بنیاد رکھی, اور اس کی بنیاد صرف تین چیزوں پہ تھی. وہ تین چیزیں کیا تھی؟ ایک تھی انصاف, اس کے بعد ہیومینٹی, اور خود مختاری. میرے بھائیوں, اس میرے مرشد نے انسانیت کی بنیاد تو تب ہی رکھ دی تھی جب انہوں نے شوکت خانہ بنایا, اور آگے جتنا بھی وہ انسانیت کے لیے کام کر سکتے تھے ان کا خواب تھا کہ وہ دو چیزیں جو جسٹس اور خود مختاری اس کو اس قوم کو ملے, اس کے لیے اس نے یہ پارٹی بنائی. اور اس پارٹی کے بنانے کے بعد اس نے خواب سوچا کہ میں پاکستان کے لوگوں کو انصاف دوں گا, اور پاکستان کی جو قوم ہے اس کو ایک خود مختار قوم بناؤں گا. اور اسی اس جب انہوں نے وہ بنایا تو پوری دنیا کے اندر اس تنظیم کو پھیلایا گیا جس کے اندر یہ ہمارے پرانے صدور ہیں. انہوں نے بہت کام کیا, ہمیں ان پہ فخر ہے کہ انہوں نے پی ٹی آئی کو ان ملکوں میں زندہ رکھا. آج مجھے خوشی ہو رہی ہے کہ اس فستاحیت کے زمانے میں میرے سامنے یہ جو بچے ہیں ان کے والد ان کی والدہ ان کو ساتھ لے کے آئی ہے وہ یہ شوکتی ہے کہ انہوں نے آج سے ہی اپنے بچوں کو سکھانا شروع کر دیا ہے کہ حق کیا ہے اور باطل کیا ہے. اور یہی چیز مجھے بہت زیادہ خوشی دیتی ہے اور آپ سب لوگوں کو بھی دیتی ہے. میری آپ سے ریکویسٹ ہے, میرے بھائیوں, آپ جب بھی آئیں, آپ جب بھی کوئی کام کریں, آپ یہ نہ دیکھیں کہ لوگ کیا کہتے ہیں, آپ لوگوں سے متاثر نہ ہو, آپ یہ دیکھیں کہ حق کیا ہے. اور حق کا انسان کو پتہ چل جاتا ہے جب وہ کوئی چیز دیکھتا ہے, تو حق کا اس کو پتہ چل جاتا ہے کہ حق ہے کیا اور باطل کیا ہے. لوگ کبوتر کی طرح آنکھیں بند کر لیتے ہیں, وہ علیحدہ بات ہے, لیکن ہر انسان کو پتہ چل رہا ہوتا ہے के हक क्या है और गलत क्या है, जैसा कि भाईयों साहब ने फरमाया यहाँ पे कि जो लोग जो बंदा कॉन्स्टिट्यूशन के मुताबिक काम करेगा वही हुब्बुल वतनी है, वही पैट्रियट है, हर चीज उसमें है। और जो बाकी लोग जो परसेप्शन बनाते हैं भाइयों, अगर आप नोट करें, चूंकि मैं बड़ा करीब से देखता हूं इन आह्वानों को, आप कोई भी मीडिया के अंदर ये एस्टेब्लिशमेंट ये मीडिया के अंदर नए नए लोगों को लेके आती है, स्टार्ट में हमें लगता है कि ये बड़ा अच्छा इंसान है, लेकिन ये सारे तैयार किए हुए एस्टेब्लिशमेंट के लोग होते हैं। आपको याद होगा आप हमारे साथ लोग बातें करते हैं कि जी पीटीआई के लोग ये करते हैं वो करते हैं, आपको याद होगा 9 मई के अंदर पाकिस्तान की एस्टेब्लिशमेंट ने हमारे मासूम वर्कर के साथ क्या किया, आपको याद होगा उन पे झूठे मुकदमे बनाए गए, उन पे केस किए गए, उनके घरों में छापे मारे गए, उनकी खवातीन को उनकी बेहुर्मती की गई। ऐसी फौजी होती है, ये पाकिस्तान की एस्टेब्लिशमेंट है जो अपने ही लोगों के ऊपर जुल्म तशद्दुद करे। और मैं हैरान हूँ लोग इसको डिफेंड करते, अगर वो कॉन्स्टिट्यूशन के साथ चलती है तो फिर हम उनको इज्जत भी देंगे, उनकी रिस्पेक्ट भी करेंगे, लेकिन ये नहीं हो सकता कि वो मुल्क के आइन की के खिलाफ जाए और लोगों को और जमहूरियत के अगेंस्ट चले तो हम उन्हें कहेंगे ये बहुत बड़ी आर्मी है और बहुत बड़ा वो चीज है आर्मी। हम आप जितने लोग भी यहाँ पे हैं किसी का किसी का तल्लक आर्मी से है, हमारी हम उनसे मोहब्बत करते हैं, मेरे खानदान में मेरा वालद मेरा चाचा सारे आर्मी में है, लेकिन इसका ये मतलब नहीं कि वो मुल्क की जमहूरियत के अंदर दखल अंदाजी करें, ये नहीं हो सकता, ना ही ये मुल्क ऐसे चल सकता है। ऐसा मुल्क दुनिया के अंदर कोई मुल्क नहीं जिसके 1 करोड़ से ज्यादा लोग ओवरसीज हों, वो क्यों है, वो इसलिए कि पाकिस्तान के अंदर इंसाफ नहीं है, वो इसलिए वो अपना सब कुछ बेचकर यहाँ पे आ जाते हैं सिर्फ इसलिए कि उनको यहाँ पे इंसाफ मिले उनको, लेकिन उनका दिल आज भी धड़कता है, अपनी फौज के लिए भी धड़कता है, अपने मुल्क के लिए भी धड़कता है, लेकिन वो तो यहाँ पे ठीक ठाक हर चीज बेहतरीन दौलत हर चीज है, लेकिन वहां पे मसले मसाए कभी आप गौर करो, वहां पे जब पाकिस्तान के अंदर हमारे जो फॉरनर हैं और ओवरसीज पाकिस्तानी हैं, जब वो वहां पे प्रॉपर्टी खरीदते हैं उन पे कब्जा होता है, लेकिन ये कब्जा करने वाले लोग उनका किसी ना किसी तरह तरीके से किसी आर्मी जर्नैल से तल्लक बनता है और वो उनको शह देते हैं, वो जो जर्नैल होते हैं वो सियासतदानों को प्रोटेक्ट करते हैं और वो सियासतदान आगे उन्हें गुंडे पाले होते हैं जो हमारी जमीनों को हमारी प्रॉपर्टी को के ऊपर वो कब्जा करते हैं, लेकिन एक चीज बड़ी अच्छी आती है इनको हमारी एस्टेब्लिशमेंट को हमारे क्राफ्ट जर्नैलों को एक चीज बहुत अच्छी आती है सालसी, और सालसी मीडिएशन में कोई गलत लफ्ज कहना नहीं चाहता, मीडिएशन में ही बहुत आगे इन्होंने मीडिएशन की। आपको याद होगा 1971 पे जब मीडिएशन की चाइना और यूएसए की तो क्या हुआ, पाकिस्तान से बांग्लादेश अलग हो गया, ये बुजुर्ग है इनको याद होगा उस मीडिएशन में हमारी जज्बाती कौम है वाह वाह कर दिया वाह वाह जी पाकिस्तान ने ये कर दिया पाकिस्तान आर्मी ने ये कर दिया। आपको याद होगा 1988 में जब सोवियत यूनियन का मामला हुआ था तो हमने फिर मीडिएशन की वो भी याद है, तो क्या हुआ लाखों महाजरीन और उससे उसके बाद टेररिज्म पाकिस्तान के अंदर स्टार्ट हुई, वो किसने किया और जनरल जियाल हक के जमाने में जिसने कलाशनकोफ का कल्चर दिया हमें, हमें आज आप मानो या ना मानो कहीं पे जाए जब आप किसी को कहते हैं कि आप पाकिस्तानी हो खुदा की कसम मैं लोगों की नफ्सियत देखता हूँ लोग एक दफा परेशान हो जाते हैं पाकिस्तान का पता, क्योंकि उसको पता है ये फ्रॉडिया होगा ये इस तरह का मामला होगा, वो लगा बात है वो आपके सामने हंसना शुरू कर देते हैं, लेकिन ऐसा है नहीं, ये मामला इसलिए कि हम उस माशरे के अंदर पले हैं जहां पे जुल्म और ज्यादती और हम अपॉर्चुनिस्टिक हो गए हैं, क्यों हुए हम खुद नहीं हमारे मुल्क के अंदर इस एस्टेब्लिशमेंट ने हमें अपॉर्चुनिस्टिक बनाया हुआ है, हमें कोई अच्छी नजर से नहीं देखता सिर्फ इसलिए कि ये सिर्फ और सिर्फ जो इनको डॉलर चाहिए मीडिएशन में, उस वक्त भी जब चाइना और यूएसए की मीडिएशन कराई डॉलर जर्नलों को मिले 88 में जर्नलों को मिले, फिर जब दोहा का भी हुआ तालिबान और यूएसए की मीडिएशन कराई फिर इनको डॉलर मिले, लेकिन टेररिज्म भरती गई और भरती गई, आज फिर मीडिएशन की बात कर रहे हैं। ये मामे बन जाते हैं सबसे पहले अपने मुल्क के लोगों पे तवज्जो नहीं देते, लोगों की मीडिएशन कराते हैं। अगर तुम लोग इतने मुखलिस हो तो मजॉरिटी जो है इमरान खान के साथ है, अगर तुम पाकिस्तान के साथ मुखलिस हो तो आप मीडिएशन कराओ और चलो अपनी पैरों में चले जाओ और जमहूरियत का साथ दो, धांधली में शरीक ना हो। तो ये सारी चीजें हैं, जब आप लोग धांधली और इन चीजों से हट जाएंगे तो मुल्क का बच्चा बच्चा आपकी रिस्पेक्ट करेगा आपको। आपको आपने अभी जंगे लड़ते हैं, हम फिर भी हमारे पीटीआई के लोग पाकिस्तान से मोहब्बत करते हैं। हमारे पीटीआई के नौजवान खा वो पाकिस्तान में हो खा वो पाकिस्तान से बाहर हो, वो उन्होंने कोई ऐसी बात नहीं की, वो उन्होंने पाकिस्तान आर्मी के साथ शाना बेशाना खड़े रहे सिर्फ इसलिए कि वो हमारी आर्मी है, वो हमारे लोग हैं, हम उनसे मोहब्बत करते हैं। लेकिन तुम लोगों ने क्या किया हमारे साथ, हमारी बहनों माओ के ऊपर तुम तशद्दुद किया, हम कभी नहीं भूल सकते ना हम भूलेंगे ये। मैं आज भी कहता हूँ अगर आपको पाकिस्तान अजीज है तो बैरकों में जाओ, पाकिस्तान के अंदर शफाफ इलेक्शन कराओ, हमें कोई गर्ज नहीं। बेशक पाकिस्तान मुस्लिम लीग नून आ जाए, पीपल्स पार्टी आ जाए, कोई आ जाए, ये हमें से नहीं, लेकिन जमहूरियत आनी चाहिए। जमहूरियत होगी तो पूरी दुनिया में रिस्पेक्ट होगी, तो जमहूरियत होगी तो हर जगह रिस्पेक्ट होगी। आप देखें जहां जहां पे जमहूरियत नहीं, इराक के अंदर जमहूरियत नहीं थी तो क्या हाल हुआ,

0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: हम रेडियो हम वतन कोपेनहेगन के स्टूडियो से बोल रहे हैं। इस वक्त हमारी ये नशरियात ऑनलाइन टीवी नई दुनिया पर भी पेश की जा रही हैं। और अब हम पेश करते हैं अपना हफ्तावार प्रोग्राम बाशी के संग। इस प्रोग्राम में आपके मेजबान जनाब बाशी कुरैशी गुज़श्ता हफ्ते के अहम दैनिश और आलमी खबरों का तज़िया करते हुए उन पर तबसरा भी करेंगे। तो लीजिए पेश खिदमत है हमारा हफ्तावार प्रोग्राम बाशी के संग।
2: मोहतरम सामईन और नाजरीन, रेडियो हवतन कोपेनहेगन और टीवी नई दुनिया की जानिब से आप सबको आदाब और सलाम। आप जहां भी हैं खुश खुर्रम रहें। मैं हूं आपका मेज़बान बाशी कुरैशी। आज के इस हफ्तावार प्रोग्राम बाशी के संग में हम हसब मामूल हफ्ते रफ्ता की अहम खबरों पर बातचीत करेंगे। मौजूआत सियासी, समाजी और मालूमती नौयत के होंगे और इन सब मौजूआत पर बातचीत करने के लिए हमारे साथ रेडियो पर जनाब नसर मलिक साहब मौजूद हैं। क्योंकि आज का हमारा जो सारा प्रोग्राम है वो बाबा जी हाजी ग़ुलाम मुस्तफ़ा जो हैं वो इस दुनिया में नहीं रहे उसके बारे में है, लेकिन बीच में हमारा जो आधा घंटा है इसमें हम डेनमार्क की सियासत में जो हंगामा हो रहा है उस पर बात करेंगे। और उसके लिए हमारे साथ जनाब नसर मलिक साहब मौजूद हैं। नसर भाई सलाम अलैकुम, क्या हाल है आपका? आपको आवाज़ आ रही है मेरी?
3: जी बिल्कुल आ रही है।
2: शुक्रिया बहुत बहुत। अच्छा, जैसे आपको पता है कि आज हमारे पास ज़्यादा प्रोग्राम हुआ है बाबा जी के बारे में है, लेकिन ये जो आधा घंटा है आपका मेरा जो बाशी के संग प्रोग्राम है इसमें डेनमार्क के बारे में आप कुछ राय लेंगे। सबसे पहले तो यह कि अभी तक हुकूमत नहीं बनी और डेढ़ महीना हो गया है, बल्कि उससे भी ज़्यादा हो गया है। और जो सबका वज़ीर आज़म मेहता फेडरसन है, उन्होंने बड़ी कोशिश की मुख्तलिफ पार्टियों को मिलाने की, उनकी बातें सुनने की और उनको इकट्ठा करने की, लेकिन वो बात बन नहीं रही। और उसके ऊपर एक बम फटा, वो ये है कि वज़ीर ख़ारजा साहब का वज़ीर ख़ारजा जो हैं लास्लो के रासमुसन, पहले तो वो शुरू से जो है मेथे फेडरसन सोशल डेमोक्रेटिक पार्टी को सपोर्ट कर रहे थे, अभी एकदम उन्होंने अपना पंतरा चेंज किया है और उन्होंने जो है कहा कि वेंस्ट्रा पार्टी जो है, जो एक बहुत बड़ी पार्टी हुआ करती थी, उसको जो है वो मौका मिलना चाहिए कि वो हुकूमत बनाने की कोशिश करें। तो ये जो बम फोड़ा गया है और ये जो अभी नेगोशिएशन कल वेंस्ट्रा पार्टी के चेयरमैन जो हैं थ्रोल्ड पॉल्सन वो शुरू करेंगे, तो ये एकदम जो चेंजेस आए हैं उसके बारे में थोड़ा सा हमारे सामने को बताइए।
3: जी, यानी बताने को तो कुछ आपने छोड़ा ही नहीं, सब कुछ आपने बड़ी अजीब सी और बड़ी खुश नुमा आपने ये समरी पेश कर दी।
2: जी।
3: आपने देखा है कि पिछले चंद हफ्तों से हुकूमत साजी के लिए मौजूदा कायम मुकाम वज़ीर आज़म जो है वो शाही मशीर के तौर पर काम कर रही थी कि नई हुकूमत बनाने के लिए कि वो पार्टियों में किसी एक नुक्ते पर इत्तेहाद कर ले और नई हुकूमत बन जाए।
2: अच्छा,
3: लेकिन दूसरी तरफ जैसा कि आपने कहा सबक वजीर खारजा जो थे वो सबक नहीं है, अभी कायम मुकाम वजीर खारजा है,
2: कायम मुकाम है,
3: कायम मुकाम वजीर खारजा है।
2: जी जी।
3: और लास्ट चुके हाशभूषण जो कि खुद भी वजारत पर जिम्मेदारियाँ अपनी निभा चुके हैं, उनकी खामोशी और उनका पेंतरे बदलने का अंदाज मेटे फेडरेशन के साथ अच्छा नहीं रहा था और कई जगह कई मौकों पर तो वो इंतहाई शिद्दत पसंद दिखाई दे रहे थे अपने मौके पर। लेकिन अब जो सूरत हाल हुई है, जो सियासी पैंतरा बदला है, जहाँ गिरगिट ने रंग बदलने शुरू किए हैं, तो लासो के राजभूषण को भी मालूम हो गया है कि उनकी ये हट धर्मी जो है ये ना तो मेटा फ्रेडिक्शन को नई हुकूमत बनाने के लिए कोई कारामद साबित हो सकती है और ना खुद उनके लिए, क्योंकि उन्होंने ये भी ऐलान कर रखा था कि वो एक तो खास पॉलिटिकल पार्टियाँ जो हैं उनके साथ तो कभी हुकूमत साजिम इतिहाद कर ही नहीं सकते। लेकिन अब जैसा कि उन्होंने वेंचरा के सर पे ये जिम्मेदारी डालते हुए एक तरह से ये कहा है कि वेंचरा को हुकूमत साजी के लिए मौका मिलना चाहिए
2: जी।
3: तो उसके लिए भी बादशाह फ्रेडरिक ने इजाजत दे दी है कि वेंचरा के जो रहनुमा है लियोन पॉल्सन वो हुकूमत साजी के लिए कोशिश करें, और कल सोमवार के दिन ये पहला मरहला होगा जहाँ वो मुख्तलिफ सियासी पार्टियों को मुज़ाकरात के लिए बुलाएंगे कि कुछ ले दे करके हम ऊपर नीचे होकर अपने अपने मौक़ से देखें कि हम कहाँ तक वफादारी कर सकते हैं और कहाँ तक हम लचक दे सकते हैं।
2: अच्छा ये बताइए नसर भाई कि जब लास लोके ने ये कहा कि इस दरख्त को झोड़ने की ज़रूरत है, वो क्यों कहा उन्होंने? दरख्त जमहूरियत का दरख्त तो कायम और दायम है।
3: नहीं, उन्होंने जमहूरियत के दरख्त की बात नहीं की, उन्होंने इस उनके जू वाली जुमले में
2: जी जी
3: जो चीज़ सबसे ज्यादा आया होती है वो ये है कि वो उस निज़ाम को नहीं चाह रहे थे और नहीं चाहते जो सोशल डेमोक्रेट पार्टी की सरबराही में हुकूमत जो है वो अब तक करती रही है, हालांकि वो खुद इसके बतौर वज़ीर ख़ारिजा हिस्सेदार रहे और इस हुकूमत ने यानी मौजूदा कायम मुकाम हुकूमत जो है उसने अब तक जो कुछ किया है उसमें लास्लो के रासमुसन और उनकी पॉलिटिकल पार्टी जो है मॉडरेटर उसका पूरा हाथ है, वो इस जिम्मेदारी से फरार नहीं इख्तियार कर सकते। हाँ, अगर उनको इस दरख्त की छाँव पसंद नहीं, जो कि डेनमार्क में यकीनन पसंद नहीं की जाती क्योंकि यहाँ तो धूप की तमन्ना की जाती है
2: जी।
3: आपको पता है
2: जी जी जी जी।
3: तो इसलिए उन्होंने ये जो कहा है वो दरअसल इस निज़ाम को जो सोशल डेमोक्रेट पार्टी दीगर उन सियासी पार्टियों से मिलकर बनाना चाहती थी या बनाने की कोशिश कर रही थी कि वो अपना इख्तदार कायम रखे, वो उसके खिलाफ है। और यकीनन अब ये जो नई चीज़ सामने आ रही है, कल परसों के अगर आप वीकेंड के अखबार देखें तो उसमें भी यही तजिया किया जा रहा है कि वेंचरा के रहनुमा की सरबराही में ये जो मुज़ाकरात का दौर शुरू हो रहा है ये मुमकिन है कि उन इख्तलाफात को दूर कर सके जो अब तक सोशल डेमोक्रेट पार्टी की नेटिव फेडरेशन के एहतमाम की सरबराही में होने वाले मुज़ाकरात जो है उनकी नाकामी का बाइस बने हैं। और अगर ये हो गया कि पार्टियां कुछ दे और कुछ दो पे काम हो गई, मौकफ इख्तियार कर लिया, तो यकीनन ये कामयाबी होगी। और इसमें सबसे बड़ी बात ये है जो देखने के काबिल है और सियासी मुबसरीन जिस पर निगाह रखे हुए हैं कि खुद लास्लो के रासमुसन जो है वो क्या किस रुख पे अपनी सियासत खड़ा करना चाहते हैं और मौजूदा मुज़ाकरात के दौरान उनकी पोजीशन किंग मेकर के तौर पर रहेगी या वो एक जोकर की तरह कभी इधर और कभी उधर और कभी बिल्कुल खामोश रहकर इस मौजूदा मुज़ाकराती दौर जो नया शुरू होने वाला है कल से।
2: अच्छा,
3: उसके लिए कोई मसला बन जाए
2: जी। कुछ माहरीन ये कह रहे हैं, सियासी माहरीन, कि ये जो कदम उठाया है लास्लो के ने ये उनके लिए खुद खतरा बन सकता है।
3: जी, आपने बिल्कुल बजा कहा और इन सियासी पंडितों ने जो पेशेंगोई की है इसमें बहुत वजन है। इसी की तरह मैंने भी इशारा किया है कि आप देखना ये है कि लास्लो के रासमुसन के पास जो पत्ते महफूज रह गए हैं वो रंग के इन पत्तों को कैसे इस्तेमाल करते हैं और दूसरी पार्टियां जो है वो इनको किस तरह कबूल करती हैं या मुस्लिम करती हैं।
2: अच्छा,
3: ये मरहला बाजी तजियाकार ये भी कह रहे हैं कि ये कोई दूर की बात नहीं, कल शाम की को पता चल जाएगा कि मुज़ाकरात के पहले दौर में कौन कहाँ खड़ा है और क्या नई हुकूमत बनने का कोई इम्कान वाजे हुआ है या अभी वो धुंध में है।
2: अच्छा, आपको याद होगा कि 2001 का जो इलेक्शन हुआ था उसमें भी ऐसी ही सिचुएशन थी कि डेनिश पीपल पार्टी बहुत ज़्यादा सीटें लेके आई थी और उनकी सीटों की वजह से वेंचरा की हुकूमत बनी थी और आप ने देखा कि फिर वो उनकी कैसी पॉलिसी थी, हालांकि वो वजारत उनके पास कोई नहीं थी लेकिन वो हमेशा हर 6 महीने के बाद एक शर्तों की लिस्ट जो है वो हुकूमत को देते थे और वो शर्तें मान ली जाती थी। तो अगर ये अभी हुकूमत बनी वेंचरा की और उसमें डेनिश पीपल पार्टी का एक बहुत बड़ा किरदार हुआ तो फिर तो हमारे लिए तो वही मुसीबत होगी जो 2001 में हुई थी।
3: आपने बिल्कुल वजह कहा और ये तो آپ نے 2001 کا حوالہ تو دے دیا, لیکن جہاں تک ڈینش پیپلز پارٹی کا تعلق ہے, آپ نے دیکھا ہے کہ الیکشن کے دوران اور اس کے فوراً بعد الیکشن ڈینش پیپلز پارٹی نے جو اپنا منشور سرکاری طور پر
2: شائع
3: کیا ہے, وہ کسی اور بات پر, ملک کی اکانومی پر, ملک کے سماجی مسائل پر, تعلیم اور بچوں کی دیکھ بھال اور بوڑھوں کی نگہداشت وغیرہ کے کسی مسئلے پر کچھ نہیں کہتا. وہ صرف اور صرف وہ 13 نکاتی پروگرام جو ہے, آپ اس کا مطالعہ کیجیے.
2: دمک
3: میں رہنے والے ہمارے جو اس وقت سامعین سن رہے ہیں, وہ بھی اس منشور کو پڑھیں اور دیکھیں کہ ڈینش پیپلز پارٹی غیر ملکیوں کے مطابق اور خاص طور پر ہم مسلمانوں کے مطابق کیا بوجھ رکھتی ہے اور کس طرح کی منافقانہ پالیسیوں پر آنے والی حکومت کو مجبور کر رہی ہے. اور اگر آپ نے بالکل بجا کہا, اور اس بات کی طرف ہمیں توجہ دینی چاہیے, خاص طور پر ہمارے جو اس وقت سیاستدان ہیں جی, خاص پاکستانی پارٹی سیاسی پارٹیوں کے لیے تو وہ بہت تگ و دو خاص ہے
2: جی,
3: معلوم نہیں اس میں ان کا کیا مفاد ہے یا کیا وہ چاہتے ہیں. انہیں دینش سیاسی پارٹیوں کی طرف اور خاص طور پر اس وقت حکومت سازی کے دوران دینش پیپلز پارٹی, انگس فیوڈو کی پارٹی اور وہ نیو سٹیزن پارٹی, ان تینوں پر نگاہ رکھنی چاہیے کہ یہ غیر ملکیوں مخالف اور مسلمانوں مخالف اپنے مطالبات کو منوانے کے لیے مذاکرات میں شامل ہونے والی بڑی سیاسی پارٹیوں کو کن شرائط پر اپنی پارلیمانی حکومت پارلیمانی سپورٹ جو ہے, مدد جو ہے وہ مہیا کرنے پر آمادہ ہوتی ہے.
2: اچھا, ڈینش پیپل پارٹی اتنی مغرور ہے کہ اس کے صدر جو ہیں مورٹن میسر سمتھ, ابھی وہ الیکشن ختم ہوئے تھے تو انہوں نے اپنا نام تجویز کر دیا کہ میں پارلیمنٹ کے جو صدر ہوتے ہیں اور جو وائس چیئرمین ہوتے ہیں اس کے لیے میں اپنا انہوں نے نام دیا, اور وہ نیکسٹ وائس چیئر جو وہ کامیاب بھی ہو گئے ہیں, اتنی وہ ان کے پاس ابھی اس کو اتنی پاور ہے.
3: آپ نے بالکل بجا کہا, اسے ہم دیکھیے آپ کے بیان سے میں بالکل متفق ہوں, لیکن میں ایک اور نقطۂ نگاہ بھی رکھتا ہوں. یہاں دیکھیے جمہوریت کا کتنا خوبصورت حسن ہے اور رنگ ہے. یہ سیاسی پارٹیاں جانتے ہوئے بھی کہ یہ آدمی ڈینش پیپلز پارٹی کا موجودہ چیئرمین جو ہے, یہ ان کے لیے سیاسی طور پر کب کہاں اور کیسے ایک خطرہ بن سکتا ہے. لیکن اس ممکنہ خطرے کو پیش نظر رکھتے ہوئے بھی, جانتے ہوئے بھی, انہوں نے اس کو وہ عہدے دے دیے جس کے لیے اس نے اعلان کیا تھا. اور یہ ذاتی طور پر اگر آپ دیکھتے ہیں تو یہ ڈینش پارلیمنٹ میں اس کی بہت بڑی کامیابی ہے جی, اور پارلیمنٹ میں اتنے اہم اور اتنے سیاسی عقل و شعور رکھنے والے لوگوں کی موجودگی میں یہ آدمی جو سوائے نفرت کے اور کوئی چیز نہیں بولتا, اس کو اس طرح کے عہدے دے دینا, یہ ایک طرح سے ہم کہہ سکتے ہیں محتاط انداز میں کہ یہ جمہوریت کے لیے جہاں حسن کی نمائش کرتا ہے وہاں یہ اس کے لیے خطرات بھی اس میں مزمر ہے.
2: آپ کو یاد ہوگا کہ جب پیا کیسگو پارلیمنٹ کی صدر تھیں دو سال کے لیے, انہوں نے وہاں پہ ایسی ایسی حرکتیں کی, ان لوگوں نے جو تنقید کرتے تھے غیر ملکی قوانین پہ ان کو چپ کرا دیتی تھی فوراً. تو مجھے یہی ڈر لگ رہا ہے کہ یہی جو مارٹن میسر سمتھ بھی اپنے جو پاور ہے اس کو کسی نہ کسی طریقے سے استعمال کریں گے ضرور.
3: اچھا, یہ آپ کا خدشہ جو ہے یہ صرف خدشہ نہیں ہے بلکہ اس کو آپ
2: جی
3: میری طرف سے مشورہ ہے کہ آپ اسے اپنے یقین میں بدل لیں.
2: اچھا,
3: یہ وہ لوگ ہیں
2: جی
3: جو کسی بھی لحاظ سے یہ تسلیم کرنے کے لیے تیار نہیں ہیں کہ تارکین وطن اس ملک کی معیشت کے لیے, اس ملک کی فلاح و بہبود کے لیے اتنے ہی کارآمد ہیں جتنے کہ خالص دینش النسل.
2: جی اچھا, ہم کئی دفعہ ہم بات کرتے ہیں کہ کس طریقے سے مسلمانوں کے خلاف جو نفرت بڑھی ہے, بلکہ کئی جگہ پہ تو جو قوانین بنتے ہیں اس میں بھی پرابلم پیدا ہوتا ہے. ابھی ہیلسنگور میں جو ہے مسلمانوں کی تعداد کافی بڑھ گئی ہے, تو وہ چاہتے تھے کہ ایک وہاں پہ ایسی مسجد بنائیں وہ تھوڑی جس میں وہ جب لوگ نمازی ہیں تو ان کو سڑک پہ نماز نہیں پڑھنی پڑے بلکہ مسجد میں, اور وہاں بھی ڈینش پیپل پارٹی کے جو لوکل ہیں انہوں نے کہا نہیں, یہ مسجد وسجد کوئی نہیں ہو سکتی, جو مسجد ہے تمہارے پاس اسی میں نماز پڑھا کرو.
3: بالکل آپ نے بجا کہا, اور تعجب کی بات یہ ہے کہ وہاں پر مقامی جو سیاستدان ہیں وہ ان میں سے کئی ایک تو بالکل خاموش ہیں, कई जो है वो दबे लफ्जे में इस बात का इजहार कर रहे हैं, जैसा कि आपने कहा कि कोई जरूरत नहीं है खासतौर पर। हालांकि वहां पर रहने वाले मुसलमान आबादी जो है वो ये चाहते हैं कि मौजूदा मस्जिद को तोसी वसत इसमें
2: एग्जैक्टली हाँ जी,
3: और इसके लिए कोई वो खर्चा किसी से नहीं मांगे और अपने तमाम अखराजात खुद तैयार करने के लिए वो आमादा हैं और उसका बंदोबस्त भी किया जा चुका है। इसी से आप अंदाजा लगा लीजिए कि हेलसिंगोर के इस वाक्य के पस मंजर में जो चीज इस वक्त हम मुसलमानों के मुतल्लिक मुआशरे में सियासतदान पैदा कर रहे हैं, सियासतदान ये याद रखिएगा जो पैदा कर रहे हैं वो किस हद तक खतरनाक हो सकती है। आप देखते हैं कि अल्लाह के फजल करम से जहाँ कहीं मुसलमानों की ज्यादा आबादी है वहाँ छोटी छोटी मसाजिद जो है वो कायम हो रही है
2: जी जी,
3: लेकिन वो इस तरह से कायम हो रही है कि उन बद्दियात में जहाँ इस तरह की सहूलत मुहैया होने की इजाजत दी जा रही है वहाँ पर गैर मुस्लिम की मुसलमानों की अक्सरियत भी है और वहाँ के मुकामी बल्दियात की एडमिनिस्ट्रेशन जो है जो जो असेंबली है उसमें भी एक दो किसी न किसी जगह पर एक दो दो तीन मुसलमान आबाद हैं मौजूद हैं एज ए काउंसलर और वो अपनी आवाज़ जो है वो बुलंद करते हैं। इस सिलसिले में अगर आप इजाजत दें तो वो जो है हमारे अभी हाल ही में वो मुंतखब हुए हैं पहली मरतबा जी इमरान गिलानी साहब जो है
2: इरफान गिलानी
3: उनकी खिदमत जो है उसका मैं बतौर खास इज्जत और एहतराम भी करता हूँ और उनके तसव्वुरात और पाकिस्तानी खासतौर पर और मुसलमान ये लोग जो हैं इनके फलाह बहबूद के लिए उनके नज़रियात और उनकी पॉलिसी और उनकी अमली कोशिशें जो हैं वो काश के हमारे दूसरे पाकिस्तानी भाई जो यहाँ पर मौजूद हैं यकीनन वो जानते होंगे लेकिन इसका इजहार खुल कर करें और अपने अपने यहाँ वो लोग जो बल्दियाती इंतखाबात में कामयाब हुए हैं या खुदा नखास्ता किस तरह से वो रह गए हैं
2: जी जी
3: उनका रह जाना जो है वो नाकामी नहीं है। उसको ये नहीं समझना चाहिए कि वो अब जी क्योंकि वो इंतखाब नहीं जीत सके इसलिए अब उनकी कोई वक़्त नहीं
2: है।
3: हारा हुआ प्यादा जो है वो जीते हुए हाथी से शतरंज की बसात पर ज्यादा मजबूत होता है।
2: दुरुस्त बिल्कुल,
3: तो उनको इस अपने अपने यहाँ इस मसले को उभारना चाहिए और ये मैं तो ये कहूँगा कि यहाँ पर वो जो बनी हुई है इस्लामी तंजीमों की छाता तंजीम उसको इस बात पर नोट्स लेना चाहिए कि वहाँ हेलसिंगोर में क्यों ये मस्जिद जो है इसमें किसी की इजाज़त नहीं दी जा रही जबकि इसकी बहुत ज़्यादा इजाज़त ज़रूरत है और जब मुसलमान नमाज जुमा अदा करने के लिए उनको सड़क पर अपने मसले बिछाने पड़ते हैं तो फिर वही लोग जो हैं वो इतराज करते हैं कि ये बाहर सड़कों पर
2: नमाज क्यों पढ़ते हैं
3: नमाज क्यों पढ़ते हैं ट्रैफिक में कि आमदोरफ्त में ये हायर होते हैं
2: जी जी।
3: तो जब वो मसले का हल पेश कर रहे हैं तो उसमें रिकावट बनने की क्या जरूरत है।
2: डेफिनेटली। अच्छा नसीब भाई हम एक दो जो बैन अल-अक़वामी जो डेवलपमेंट है उस पर भी थोड़ी सी बात कर लेते हैं। अभी इंग्लैंड में जो है लोकल इलेक्शन हुए हैं और वहाँ पे जो गैर मुल्कियों के ख़िलाफ़ जो पार्टी है नाजल फराज की उसको बहुत ज़बरदस्त कामयाबी मिली है और हुकूमती पार्टी लेबर जो है उसको बहुत से इलाकों में शिकस्त हुई है। और लेकिन जिस प्लेटफॉर्म पे नाजल फराज ने कामयाबी हासिल की है वो वही प्लेटफॉर्म है जो यहाँ पे डेनिश पीपल पार्टी और मुख्तलिफ यूरोपीय ममालिक में राइट विंग पार्टियों का है। तो ये एक तस्दीक हो गई है कि गैर मुल्कियों के ख़िलाफ़ मुसलमानों के ख़िलाफ़ जो नफरत फैल गई है अब वो जो है बिल्कुल रस बस गई है सोसाइटीज़ में।
3: देखिए मुझे मालूम नहीं कि हमारे सामने में इस वक्त जो डनमार्क में रहते हैं वो इन बातों से कब तक कहाँ तक आगाह है
2: जी।
3: लेकिन निगाह रखने वाले लोग जो हैं वो यकीन ये बातें जानते हैं कि इस वक्त यूरोप में मुसलमानों के खिलाफ और इस्लामोफोबिया के हवाले से क्या कुछ नहीं हो रहा
2: जी।
3: आपने बिल्कुल वजह कहा कि बरतानिया में इस पार्टी की इतनी अक्सरियत से फतह जो है हासिल करना ये महज मामूली बात नहीं है और उनके नारे और उनके इंतखाबी जो जो था प्रोग्राम उसको आप पढ़ें तो आप देखें कि उस पर इमिग्रेशन और इमिग्रेंट्स और ख़ासतौर पर मुसलमान
2: जिनमें
3: अरब ममालिक के और बतौर खास शुमालिया के लोग जो हैं वो शामिल हैं। पाकिस्तानी भी कम नहीं है
2: जी जी,
3: लेकिन उनका जिक्र जो है वो एशियन इमिग्रेंट्स के तौर पर कर दिया जाता है। यही सूरत हाल आप डेनमार्क में देखते हैं। आपने बिल्कुल वजह कहा کہ ڈنمارک برطانیہ میں اکثریت حاصل کرنے والی یا نمایاں کامیابی حاصل کرنے والی پارٹی جو ہے وہ ڈینش پیپلز پارٹی سے متاثر ہے. پچھلے دنوں اجازت دیجیے ایک بات کہہ سکوں, پچھلے دنوں میں نے ایک آرٹیکل لکھا تھا اپنی ویب سائٹ پر اردو امسر ڈاٹ ڈی کے پر, جس میں یورپ بھر میں مسلمانوں مخالف اور خاص طور پر افریقہ اور ایشیا سے تعلق رکھنے والے مسلمان جو ہیں ان کے مطابق کون کون سی سیاسی پارٹیاں اور کون کون سے سیاسی رہنما کیا نان سنس اور بکواس باتیں کر رہے ہیں اور اس کے تدارک کے لیے کچھ نہیں کیا جا رہا. اور یہ بات بالکل حقیقت ہے جیسا آپ نے کہا, اس میں اچمبے کی کوئی بات نہیں کہ برطانیہ میں کامیاب ہونے والی پارٹی جو ہے وہ ڈینش پیپلز پارٹی سے متاثر ہے. ڈینش پیپلز پارٹی جو ہے وہ غیر ملکیوں مخالف, امیگریشن کے مخالف اور یورپ بھر میں غیر ملکیوں کی آمد کو روکنے کے لیے یہ مدر پارٹی چلاتی ہے.
2: ایگزیکٹلی میں یہی کہنے والا تھا. ایک دفعہ پیا کیسٹن نے بھی یہ کہا تھا کہ میں ہماری جو پارٹی ہے وہ یورپ کی رائٹ ونگ پارٹیوں کی ماں ہے. بالکل
3: آپ نے بالکل بجا کہا. اور یہی چیز جو ہے آپ نے دیکھا ہے کہ کئی غیر ممالک سے ڈیلیگیشن ایک ایک دو دو تین تین ممبروں کی صورت میں یہاں ڈینمارک آتے ہیں اور بطور خاص ڈینش پیپلز پارٹی اور انڈسٹریوں پر سے ملاقاتیں کرتے ہیں, جبکہ یہ خود بھی یہ زہر پھیلانے کے لیے یورپی ممالک کے دورے کرتی رہتی ہیں. تو اس لحاظ سے ڈینش پیپلز پارٹی جو ہے وہ یہ سمجھنا چاہیے کہ غیر ملکیوں مخالف اور خاص طور پر مسلمانوں کے مخالف کے خلاف یورپ بھر میں اتنے متحرک ہیں کہ اس کا مداوع کیا جانا بہت ضروری ہے.
2: بالکل. اچھا نصر بھائی, آخر میں ایک خبر, جو دو خبریں ہیں اسرائیل کے توسط سے. ایک تو یہ ہے کہ ابھی نیا سروے آیا امریکہ میں, اس میں بتایا گیا ہے کہ امریکہ کی جو سپورٹ ہے اسرائیل کی وہ کم ہو رہی ہے, اور اس کی وجوہات یہ ہیں کہ جو ریجن جو ہے جو ویسٹ ایشیا ہے اس میں جو ہے انسٹیبلٹی بہت آ گئی ہے, غزہ کا پرابلم لبنان میں, اور اسرائیل نے جو اپنے ہمسایہ ممالک ہیں ان پہ جو اٹیکس وغیرہ کیے ہیں, اس کے علاوہ ان کے جو وزیر اعظم ہیں وہ وار کرائم اور وائلنس میں جو ہے وہ انسانی حقوق کی جو کورٹ ہے اس میں مطلوب ہیں, اور اب ان کو جو ہے کہا جاتا ہے کہ ان کو کینسر بھی ہو گیا ہے, پروسٹیٹ کینسر جو ہے. اب یہ ساری, اور آخر میں آپ نے دیکھا ہوگا کہ لبنان میں حملے کے بعد کئی اسرائیلی آفیسرز نے جیسس کرائسٹ کے مجسمے توڑے, اس میں مدر مریم کے مجسمے میں سگریٹ اس کے منہ پہ ٹھونک دیا, ایسی ایسی حرکتیں کی جا رہی ہیں, اور وہ جو سپاہی غیر قانونی کام کرتے ہیں ان کو حکومت چھوڑ بھی دیتی ہے, اور وہ پھر دوبارہ جو ہے وہ جو اسرائیلی آرمی ہے اس میں جا کے اپنا کام شروع کر دیتے ہیں. تو یہ اسرائیل جو ہے اب ایران کی لڑائی کے بعد امریکہ اور اسرائیل کے تعلقات تھوڑے سے نہیں بلکہ کافی خراب ہوتے نظر آ رہے ہیں.
3: باشی صاحب, سب سے پہلے تو آپ نے جیسے امریکی سروے کا ذکر کرتے ہوئے یہ کہا ہے کہ وہاں اسرائیل کے لیے اور خود امریکی صدر ٹرمپ کے لیے مقبولیت کا گراف نیچے جا رہا ہے.
2: جی جی,
3: یہ سروے جس طرح بھی کیے جاتے ہیں اور جیسے بھی کیے جاتے ہیں ان کی اہمیت اپنی جگہ پر, لیکن ایک چیز جس کے لیے یہ سارے ممالک یورپی یونین کا, کینیڈا, آسٹریلیا, نیوزی لینڈ اور خود امریکہ, یہ اس بات پر ہمیشہ قائم رہتے ہیں, اور یہی ان کا نقطۂ نظر اور بنیادی سیاست ہے کہ اسرائیل کا وجود ہر صورت میں قائم رہے گا.
2: لیکن اس میں سپورٹ کے بات کروں گا, جو انکنڈیشنل سپورٹ ہے وہ ختم ہو رہی ہے.
3: سن لیجیے
2: جی جی ضرور, پلیز.
3: جہاں جنمت میں بھی ایسے کئی سروے ہیں جو یہ ثابت کرتے ہیں کہ اسرائیل کی موجودہ حکومت کے خلاف عوام الناس جو ہیں ان کی رائے بڑھ رہی ہے اور اسرائیل کے اقدامات کو برا بلا کہا جا رہا ہے, لیکن یہ سبھی ممالک اس بات پر متفق آئے ہیں اور قائم و دائم ہیں اور اسرائیل کی ہر ممکن مدد کرنے کو تیار ہیں کہ اسرائیل کے وجود کو کبھی کوئی نقصان نہیں پہنچے گا.
2: جی,
3: جب یہ چیز ہو اور اسرائیل اپنے وجود کو ہر روز کبھی 6 میل جنوب میں, 7 میل مغرب میں, 3 میل مشرق میں, 4 میل جنوب میں بڑھا رہا ہے تو اس پر کوئی نہیں بولتا. پھر آپ نے یہ بھی دیکھا ہے کہ اسرائیلی اقدامات جو ہیں وہ جو کچھ بھی اس وقت ہو رہا ہے جن مظالم کی آپ نے تفصیل پیش کی ہے یا ذکر کیا ہے وہ امریکی پشت پناہی کے بغیر ناممکن ہے اور امریکہ جو ہے اس کے عوام بڑے کچھ بھی کہیں صدر ٹرمپ جو ہیں وہ اس پر ایک ریجیکشن کا پا لگا دیتے ہیں اور کرتے وہی ہیں جو ان کی مرضی ہوتی ہے اور بدقسمتی کی بات یہ ہے کہ یہ جوکر جو ہے یہ کہتا کچھ ہے کرتا کچھ ہے دکھاتا کچھ ہے اور کمر کے پیچھے چھرا رکھے ہوئے ہیں اور عالمی سربراہ جو ہیں خود پاکستان کو دیکھیے پاکستان کے وزیر اعظم نے ان کے لیے ٹرمپ کے لیے نوبل انعام کا پرپوز کیا سر سب سے پہلے
2: جی جی
3: وہ اندھے تھے ان کو نہیں معلوم کہ کیا ہو رہا ہے
2: درست کہہ رہے ہیں
3: پاکستان جو ہے اس کو جو اس وقت کسی بھی طرح سے جو مقام حاصل ہوا ہے کہ وہ دو عزلی دشمنوں کے درمیان صلح کروانے کے لیے اس نے سہولت مہیا کی ہے کہ آؤ میرے یہاں کھلی میز ہے یہاں بیٹھ کر بات کرو یہ ایک بڑی بات ہے لیکن اس کے ساتھ ہی پاکستان کو اس بارے میں بھی آواز اٹھانی چاہیے اور کھل کر اٹھانی چاہیے کہ اسرائیل جو کچھ کر رہا ہے اس وقت لبنان کی دیکھ رہے جنگ بندی کے باوجود وہ ٹیکس لیس کر رہا ہے امریکی صدر نے یہ کہہ دیا ہے کہ ایران کے ساتھ فی الحال جنگ بندی جو ہے وہ معاہدہ بدستور قائم ہے لیکن ابھی ان کے دو تین بحری بیڑے جو تھے وہ انہوں نے تباہ کر دی ہے اور ٹرمپ ہر روز نئی سے نئی دھمکی دے رہا ہے اس مطالبات کی فہرست میں روزانہ تبدیلی آ جاتی ہے تو اس پر پاکستان کیوں نہیں بولتا بولتا ہوگا یقیناً پس پردہ بہت کچھ ہو رہا ہے لیکن ہم جانتے نہیں ہیں ہم سننا چاہتے ہیں کہ پاکستان ذرائع ابلاغ میں یہ اس چیز کا اعلان کرے کہ وہ کس طرف جا رہا ہے اور وشق بسا میں اس وقت جو امریکی جا رہی ہے تو اور اسرائیلی جو جو بدعنوانیاں اور قتل و غارت جاری ہے اس پر اس کا موقف کیا ہے محض خاموش رہنا جو ہے اور یہ تاثر دینا کہ ہم بڑی صلح کروا رہے ہیں بڑی صلح کروا رہے ہیں یہ سراسر بے سود ہو جاتا ہے.
2: اچھا ابھی ہمارے پاس شوکت بھائی بھی آ گئے ہیں اور آپ اور میں اور شوکت بھائی مل کے جو ہے ابھی آنے والا پروگرام کریں گے تو آپ ہمارے ساتھ رہیے گا. رضا آپ کچھ کہنا چاہتے ہیں؟
4: جی بشی صاحب ایک چھوٹا سا بریک لیں گے اور بریک کے بعد جو ہے دوبارہ اس سلسلہ وہیں سے شروع کریں گے بابا جی کے نام سے. تو ایک چھوٹا سا بریک لیتے ہیں سامعین و ناظرین اور پھر دوبارہ واپس آتے ہیں.

0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: जी सामीन नाजरीन, आपको अपने प्रोग्राम में हम दोबारा खुश आमदीद कहते हैं। सेगमेंट का दूसरा हिस्सा बाबा जी की याद में जो है वो हम शुरू करेंगे और चलते हैं स्टूडियो में, जहां पे जनाब बाशी कुरैशी साहब और शौकत भाई तशरीफ़ रखते हैं। जी तो आइए आपको लिए चलते हैं स्टूडियो में।
2: सामिन और नाजरीन, जैसे अभी आज हमने प्रोग्राम शुरू किया था बाबा जी की याद में, और उसी प्रोग्राम को आगे बढ़ाते हुए हम जो है शौकत भाई अभी आ गए हैं स्टूडियो में, उसके साथ हमारे साथ टेलीफोन पे नसर मलिक भी मौजूद हैं। कुछ लोग जो हैं उन्होंने हमसे कहा कि वो टेलीफोन पे भी बात करना चाहते हैं, वो भी टेलीफोन कॉल्स भी लेंगे, लेकिन सबसे पहले मैं शौकत भाई जो उनसे पूछना चाहता हूँ, आपने जब रेडियो प्रोग्राम शुरू किया और हाजी साहब से बात की, तो ये प्रोग्राम जो रेडियो हमवतन पे शुरू किया, इसकी वजूहात बताएं थोड़ा सा।
3: जी सबसे पहले तो तमाम सुनने वाले सामईन को अस्सलाम अलैकुम। ये बाशी साहब, हमारी खुशकिस्मती है कि आज हमें एक ऐसी बुज़ुर्ग हस्ती के बारे में कुछ कहने का मौका मिल रहा है जो एक बाकिरदार इंसान थे। आपने सवाल किया कि मुझे यहाँ पे रेडियो हमवतन पे काम करने की वजूहात क्या थी, तो सबसे पहली और अवलीन वजह ही यही थी कि रेडियो हम वतन का माहौल इंतहाई जमहूरी किस्म का माहौल है। आप जैसे देखते हैं कि हम एंकर्स आते हैं, अपना अपना प्रोग्राम करते हैं, इसमें कभी जो एडमिनिस्ट्रेशन है जिसे रज़ा कहा जा सकता है उसकी मुदाखलत कभी नहीं रही। हमारा पहला असूल ये तय हुआ था कि मैं अपने प्रोग्राम करूँगा, मौजूआत मेरी मर्ज़ी के होंगे, अगर मैं किसी को मेहमान लेना चाहता हूँ तो वो रज़ा का दोस्त है या रज़ा की उससे कोई मुखालफत है या रज़ा के उससे कोई गुड टर्म्स नहीं है, ये मेरा दर्द सर नहीं है। मैं रेडियो जो है वो फॉर द सेक ऑफ पब्लिक इंटरेस्ट दिया जाता है, हमें ये टाइम यहाँ पे मिला हुआ है तो इस पे सारे लोगों का हक है। जो भी अपना नुक्ता नज़र आके रेडियो हम वतन पे कहना चाहता है, रेडियो हम वतन के दरवाज़े उसके लिए हमेशा खुले हुए। ये वो बुनियादी जमहूरी असूल था जिसकी वजह से मैंने रज़ा के साथ काम किया, और क्योंकि मैं दूसरे रेडियोज़ पे भी रहा हूँ तो वहाँ मुझे इस तरह का माहौल नहीं था मिला। मसलन एक बार एक रेडियो एक पब्लिक गैदरिंग में मैं जिस रेडियो के साथ मुंसलिक था, उन्होंने मुझे माइक दिया और कहा कि आप जाके लोगों के इंटरव्यू लें, तो मैं एक शख्स का इंटरव्यू लेके वापस पलटा तो वो मुझे कहते तुमने उस शख्स का इंटरव्यू नहीं लेना था। मुझे ये सुन के हैरत हुई कि ये रेडियो है और कोई भी इस पे अपना नुक्ता नज़र कह सकता है। तो लेकिन मैं समझ गया कि ये चाहते हैं कि हमारे रेडियो पे वही लोग आएँ जिनके हमारे साथ गुड टर्म्स हैं या जिनका नुक्ता नज़र हमारे साथ मिलता है, तो मुझे ये बात अच्छी नहीं लगी। तो ये थी वजह जी। और आज तकरीबन 2018-17 में मैं रेडियो हम वतन पे काम करना शुरू किया था, आज 8-9 साल हो गए हैं, प्रोग्राम उसी आज़ादी के साथ चल रहे हैं, बगैर किसी मदाखलत के चल रहे हैं।
2: तो आपको तो पता था कि ये रेडियो जो है बाबा जी ने शुरू किया था?
3: जी जी, ये मैंने अपनी शरीक हयात के मुंह से सुना था, वो बल्कि जब कभी जिक्र आया वो कहती थी जनरल ज़ियाउल हक के हादसे की खबर हमें इस रेडियो से मिली थी। इसके अलावा वो बताती थी कि ये हम बचपन में बच्चे आया करते थे, बच्चों के प्रोग्राम चला करते थे, तो इससे मुझे अंदाज़ा था कि रेडियो हम वतन जो है वो शायद अवलीन बल्कि यकीनन पाकिस्तानियों का अवलीन रेडियो था जिसकी बुनियाद बाबा जी ने रखी। और एक बिल्कुल बड़ी दिलचस्प बात बाबा जी की शख्सियत के हवाले से जो हम सब लोगों के लिए भी एक सबक है, सीख है, कि कोई भी काम करने के लिए इंसान का कोई बहुत ज़्यादा आलम फाजल होना ज़रूरी नहीं होता, उसके लिए सिर्फ आप में काम करने का जज्बा होना चाहिए। बाबा जी के मतलब मैंने एक बात सुनी थी, मैंने रज़ा से भी शेयर की, कि किसी ने उन्हें कहा तू सानू ते सही उर्दू भी नहीं बोलनी आती, तो उन्होंने कहा फिर आप लोग आपके कर लो अगर आप सही उर्दू बोल सकते हो। तो वो ऐसे लोग सिर्फ तनकीद करने वाले होते। तो ये था बाबा जी के अंदर काम करने का जज्बा, वो कोई बड़े आलम फाजल बड़े किसी यूनिवर्सिटी के फारूक तहसील नहीं थे, बट ही वाज ए मैन ऑफ एक्शन, वो एक साहिब अमल किस्म के इंसान थे, वो कोई साहिब गुफ्तार नहीं थे। तो ये, और इसके अलावा बाबा जी की मैंने जो बहुत अच्छी खूबियाँ देखी, एक बार बाशी मुझे याद है यहाँ से प्रोग्राम करके हम निकले थे تو میں نے بابا جی کو ویسٹرپو مسجد اتارنا تھا, تو راستے میں انہیں کسی کی کال آئی اور وہ بندہ آپ پہ تنقید کر رہا تھا, تو بابا
2: میرے
3: جی ہاں تو بابا جی اسے پڑ گئے. بابا جی میں اس وقت میں نیا نیا بابا جی سے متعارف تھا نا, تو بابا جی اسے پڑ گئے, انہوں نے کہا اگر اس نے کوئی غلط قائل کہی ہے تو تو وہ پروگرام چ فون کر تے وہ سوال کر تے وہ جواب لے لے, تو اتنے مینو فون کر کے کہانیاں نہ سنا کنے کے کیتا نا. تو یہ تھا بابا جی کا ایک جمہوری, ان کی ایک شخصیت تھی وہ سوال کرنے کے. میں اس سے یہ بھی پہلو نکالتا ہوں کہ وہ سوال کرنے کے قائل تھے, جی اگر آپ کو کوئی اعتراض ہے تو آپ ریڈیو ہمارے پہ موسٹ ویلکم, جس کا پروگرام چل رہا ہے وہاں فون کرے اور وہاں سے جواب لے. مجھے ادھر نہ, میں اس کو شکایت بھی نہیں, میں اس کو غیبت میں لیتا ہوں کہ آپ کے اندر اتنی اخلاقی جرات کیوں نہیں کہ آپ بابا جی کو فون کرنے کی بجائے باشی کے پروگرام میں فون کر لیں اور براہ راست باشی کو تنقید کا نشانہ بنائے, کوئی آپ کو برا نہیں کہے گا, سوال کا تسلی بخش جواب ملے. تو یہ باشی بنیادی وجہ تھی یہاں ریڈیو پہ کام.
2: اچھا جب بابا جی کی فوتگی سے چند دن پہلے آپ اس کی ملے ملاقات بھی ہوئی تھی؟
3: جی جی میں بہت خوش قسمتی ہے دو بار ملا تھا, ایک بار تو میں آپ کے ساتھ گیا تھا جب وہ ہاسپٹل سے آئے تھے اور کافی فریش لگ رہے تھے, تو ہم نے کہا ماشاء اللہ بابا جی نے ریکور کر لیا ہے, اور اس کے بعد دوسری بار اتفاقاً ہی اس رضا نے اس دن فون کر دیا کہ آ جاؤ میری طرف, تو میں اس دن رضا کے پاس گیا تو اس دن بھی وہ کافی فریش لگ رہے تھے, کوئی تقریباً دو گھنٹے وہاں بیٹھا ان کے ساتھ بیٹھ کے کھانا کھایا, تو ایک دم باتوں میں کہتے ہیں کہ تم اپنے ریڈیو پروگرام اکٹھے کرو اور ان کو چھپوانے کا بندوبست کرو, ساری جو اس کی چھپوائی کا ہوگا وہ پرنٹنگ کا وہ میں خرچہ سارا دوں گا. تو میں اس سے مجھے
2: اقبالیات
3: ہاں جی تو اس سے مجھے اندازہ ہوا کہ شاید ان کے دل میں خواہش ہے کہ یہ چھپنی چاہیے, تو میں نے کہا نہیں بابا جی آپ فکر نہ کریں, آپ نے کہہ دیا تو ہو گیا, خرچے کا بھی کوئی مسئلہ نہیں انشاءاللہ. اگر جب بھی وہ کتاب کمپلیٹ ہوئی چھپی تو میں نے کہا رضا سے پرامس کیا تھا کہ ہم وہ لوگوں میں مفت بانٹ دیں گے, جس جس نے لینی ہے لے لے, کیونکہ یہ کوئی میں کوئی لکھاری نہیں ہوں رائٹر نہیں ہوں, یہ تو بابا جی کی ایک وصیت تھی تو میں اس پہ عمل کر کے, تو وہ ضرور کریں گے جی. اور باشی اس کے علاوہ جیسے میں نے بابا جی کی شخصیت کو میں نے دیکھا ہے, وہ مظلوم کا ساتھ دینے والے تھے, حق کا ساتھ دینے والے تھے, کسی کے ساتھ زیادتی ہو رہی ہو تو وہ اس کے حق میں ضرور کھڑے ہوتے ہیں. یہ ایک نا یہ مین آف کریکٹر ایک صاحب کردار انسان کی نشانی ہے, کیونکہ جو سیانے لوگ ہوتے ہیں نا باشی, وہ کسی بھی کام میں پاؤں ڈالنے سے پہلے نا سوچتے ہیں یار اس سے میرے کسی کے ساتھ پرسنل ریلیشنز خراب نہ ہو جائیں, میں کیوں کسی کی خاطر لوگوں کو ناراض کروں, تو وہ آرام سے سائڈ پہ ہو جاتے ہیں, وہ نیوٹرل بن جاتے ہیں. لیکن بابا جی ایسے نہیں, وہ یقیناً کود پڑتے تھے بیچ میں اور آواز اٹھاتے تھے کہ یہ جو کچھ کیا جا رہا ہے یہ زیادتی ہے, یہ نہیں ہونا چاہیے. وہ علامہ اقبال نے کہا تھا نا بے خطر کود پڑا آتش نمرود میں عشق, عقل ہے محو تماشا ہے لب بام ابھی. تو بابا جی ایک عاشق ایک کلندر قسم کے انسان تھے.
2: اچھا میں نے آپ کے آنے سے پہلے رضا سے بات ہو رہی تھی, اب ان کی مقبولیت اور ریڈیو کی مقبولیت کی میں بات کر رہا ہوں. میں فیض آباد میں رہتا ہوں تو میں شاپنگ کے لیے جا رہا تھا تو رستے میں ایک پاکستانی خاتون نے مجھے روک لیا, تو مجھے تھوڑا سا اچمبا ہوا کہ مجھے کیوں روکا ہے, تو مجھے کہنے لگی کہ مجھے بابا جی کی فوتگی کا پتہ چلا ہے تو آپ کے پاس ان کا نمبر ہے ان کی فیملی کا, تو میں ان کو فون کر کے جو ہے ان سے جو ہے تعزیت کروں گی. اب ایک ایسے شخص جس کو ہم نہیں جانتے یا وہ ریڈیو پروگرام سنتی ہیں ہر سنڈے کو, لیکن بابا جی کے ساتھ ان کا تعلق جو تھا وہ ریڈیو کے تھرو تھا نا, تو میں نے پھر ان کو کہا کہ ٹھیک ہے آپ یہ نمبر لے لیں.
3: یہ بھی دیکھیں جی ان کی بڑی خوش قسمتی ہے کہ عام طور پہ کوئی انسان دنیا سے چلا جائے تو انسان کہتا ہے اب تو وہ رہا ہی نہیں, چلو چھوڑو کوئی بات نہیں, لیکن یہ بھی خوش قسمتی ہے انسان کی کہ لوگ اسے یاد رکھتے ہیں.
2: مسجد میں دیکھا تھا آپ نے,
3: مسجد میں بہت زیادہ لوگ آئے تھے یا وہ اظہار تعزیت کو پہنچنا چاہتے ہیں اس فیملی تک, بابا جی کی فیملی تک. یہ بھی ایک ان کی مقبولیت کی ایک صورت تھی کہ وہ اس طرح کے تھے.
2: اچھا ایک اور بات میں آپ سے پوچھنا چاہتا ہوں, کیونکہ جب ہم لوگ رضا بھائی کے گھر میں دعوت ہوتی تھی جب ہم جاتے تھے, تو میں نے کئی دفعہ محسوس کیا جب ڈسکشن ہماری ہو رہی تھی ہوتی تھی, حالانکہ وہ ایک مذہبی شخصیت بھی تھے لیکن جنڈر اکوالٹی پہ وہ سب سے آگے تھے, وہ
3: آگے تھے.
2: دیکھا ہوگا آپ نے,
3: میں نے کہا یہ بھی دیکھیں نا ان کی, ہمارے ہاں عام طور پہ جو آپ اسے کہیں کہ بابا جی پازیٹیو سینس میں مذہبی تھے,
2: اور وہ ڈر جاتے تھے.
3: ہاں جی میں نیگیٹو سینس میں بھی مذہبی کہتا ہوں, نیگیٹو سینس میں مذہبی وہ ہوتے ہیں جو کسی

0: कोई बात अच्छी थी अच्छी थी। जब भी सरदार ने फोन किया उसने मुझे ये कहा कि बाबा जी से मेरे लिए दुआ करवाओ, और वो करते थे।
1: बिल्कुल बिल्कुल करते।
0: इस मेहरबानी से तो मैं आपको क्या बताऊँ, लेकिन सिर्फ यही नहीं, जैसा शौकत आजकल बता रहे थे यहाँ आपने बाबा जी के साथ मुलाकातों के हवाले से, बाबा जी ने हमेशा प्यार बांटा।
1: बिल्कुल।
0: और यकीन कीजिए कि वो ये नहीं कि वो अपने दीनी मसलक पर या अपनी दीनी रवायात पर कोई लच्छ कबूल कर लेते थे, बिल्कुल नहीं। वो अपने मसलक में अपने दीन पर अपने नुक्ते नजर पर हमेशा बरकरार रहते थे, लेकिन इस तरह से कि दूसरे को उनकी शिद्दत पसंदी का एहसास ना हो और दूसरे को बात करने का मौका मिले।
1: जी
0: अच्छा, ऐसी बड़ी बात है कि आप, मैं मिसाल दे रहा हूँ कि बासी कुरैशी के मुंह पर कोई उसके खिलाफ बोल रहा हो और वो चुपके से सुन रहा हो, मुस्कुरा रहा हो और आखिर में कहे भाई आपने जो बातें की उनमें ये दुरुस्त है और ये गलत है, ये पहलू उनमें बहुत नुमाया था। मेरे साथ कितनी मरतबा उन्होंने मुझे कहा, एक मरतबा बड़ी खुशी की बात मैं आपको बताऊं कि वो अपने कंधे पर एक पटका रखते थे।
1: हाँ जी बिल्कुल, बिल्कुल।
0: सफेद
1: जी जी जी
0: मलमल का, और उसको माया लगी होती
1: जी,
0: जो कि यहाँ जन्मास में बहुत कम है
1: जी।
0: इस नस्ल के लोग तो अब जा रहे हैं, हमारे पास तो चंद ही रह गए हैं। तो मैंने एक दिन कहा बाबा जी यह पटका मैंने दे दू, तो मैं उन्हें बाबा जी कहता
1: जी जी, हम सब उनको बाबा जी कहते हैं। जी जी।
0: तो कहने लगे जिस दिन मेरे नाम सिटी चल तो मैं तो उठे जाके उन्हें दे देना, तो मैंने कहा इसका मतलब ये हुआ कि ना मैं सिटी जाना ना तो सामने मुझे देना है। हंस के मुझे जबका डाल के मुझे कहते हैं, कहते हैं ये कुछ तुम पर मुनसर है कि तुम मस्जिद जाओ और ये लो या ना लो, लेकिन मेरी तरफ से ये तुम्हारे लिए मौजूद है, आओ मस्जिद आओ। मैंने कहा अच्छा किसी दिन आऊंगा, और फिर अल्लाह तआला ने मुझे मदनी मस्जिद में जाने का मौका दिया, लेकिन वो भी किस दिन जब उनके लिए दुआएं मकसद करने के लिए बाशी भाई वो लोग आए हुए थे जो 1973 के बाद मैंने शायद कभी
1: नहीं देखे। वेरी ट्रू, बिल्कुल हाँ।
0: और एक दूसरे को हम देखकर कह रहे हैं तुम हो ही हो।
1: हाँ बिल्कुल, पहचाने भी जा रहा था कई लोग।
0: मुझसे आके एक साहब ने पूछा कि तुम हो ही हो नुसरत साहब, मैंने कहा और थोड़ा इसमें मुबारक की। तो ये उनका तो खलूस था, ये उनकी वो मकनातीसी कुवत थी कि लोग उनके जनाजे में और उनके लिए दुआ मकसद में किस तरह हाजिर हो गए।
1: अच्छा, उनके जनाजे में एक चीज़ ख़ास जो चीज़ मुझे अच्छी लगी वो कि मुख्तलिफ मसाजिद के इमाम और मुख्तलिफ मसाजिद के इंतज़ामिया के लोग वहाँ पे आए हुए थे, सियासी पार्टियों के लोग थे वहाँ पे, एनजीओज के लोग थे, हर वो शख्स जो पाकिस्तानी कम्युनिटी में हुज हुए आए हुए थे वहाँ पे।
0: ये जो आप जिक्र कर रहे हैं कि तमाम मसाजिद के कई मसाजिद के इमाम शाहबान और उनसे ताल्लुक रखने वाले लोग जो थे वो आए हुए थे, ये बाबा की उस फरागदिली का नतीजा है जो वो हर मसल के लोगों के साथ रखते
1: थे।
0: किसी किस्म की मसल की तकरीब तो थी नहीं, और अगर मैं ये कहूँ कि वो मुसलमान थे जो रसूल अकरम के जमाने में होते थे, मसल तो कोई चीज ही नहीं है, अपने दीन पर कायम रहो।
1: अच्छा, आपने बाबा जी के पटके की बात की थी, मैं भी आपको एक ऐसी ही बात बताता हूँ। बाबा जी बहुत खूबसूरत वास्केट पहना करते थे, आपको याद होगा।
0: बिल्कुल बिल्कुल।
1: तो मुझे भी वास्केट पसंद थी बहुत, लेकिन मैं क्या कहूँ, तो मैंने एक दिन मजाक में यहाँ पे कह दिया, मैंने कहा बाबा जी आपकी वास्केट बड़ी खूबसूरत है, उन्होंने पता क्या, उन्होंने उतार के मुझे फौरन दे दी।
0: ये है
1: जो हाँ, रजा कुछ कहना चाहते हैं
2: जी। मैं ये कहना चाहता हूँ, मैं नसर साहब की बात को सेकंड करूंगा कि उन्होंने आपने भी बात की थी जेंडर इक्वालिटी की, वो इक्वालिटी पे यकीन रखते थे। वो कहते हैं कि रेडियो जो है ये पाकिस्तानियों का है, हाँ कोई भी मसलक मजहब सियासी आपकी सोच हो उससे बलातर है, और ये और अक्सर जो है वो कहते लोग उन्हें कहते थे कि जी वो फलां बंदा तो आपके रेडियो पे जो है वो प्रोग्राम करता, तो वो कहते हैं क्या वो अगर चले मान ही लेते हैं कि वो है, लेकिन क्या वो पाकिस्तानी नहीं है, तो वो कहते थे जी है तो पाकिस्तानी, तो कहते फिर ये रेडियो पाकिस्तानियों का है।
1: ब्यूटीफुल ब्यूटीफुल।
0: तो रजा आपने ये जो बात की है इसको थोड़ा सा आप पीछे ले जाए, 1985 तक ले जाए आप पीछे। इस रेडियो के तवस्त से हाजी साहब ने, बाबा जी ने जो खिदमत जो कम्युनिटी के लिए अंजाम दी है वो उसका असर आज आप हम पाकिस्तानियों की तीसरी नस्ल में नुमाया देखते हैं। मुझे अच्छी तरह याद है कि माएँ जो थी वो अपने बच्चों को तैयार करती थी, कोई नाच पढ़ के सुना रहा है, कोई किसी कहानी का कोई इकतबास पेश कर रहा है, टेलीफोन लाइनें खुली होती थी और बच्चे जो थे वो उर्दू सीखते थे। और यकीन कीजिए कि मुझे कई एक मिलते हैं तो मैं कहता हूँ तुसी तो बड़ी सोनी उर्दू बोल रहे हो, और वो साफ कहते हैं कि ये रेडियो हम वतन की वजह से थी, उनके प्रोग्राम हम सुना करते थे और माए बच्चों को जैसा ना भी मैंने अर्थ किया तैयार रखते थे कि तुमने ये नज़म पेश करनी है, तुमने ये नात पेश करनी है, तुमने ये कहना है। और ये चीज़ जो थी इसने हमारी बरादरी को पूरी तरह से रेडियो हम वतन के साथ जोड़ के रखा था, ला के रखा था। और ये सिर्फ बाबा जी की वजह से, और रजा ये ना कहना कि मैं आप पर जिक्र नहीं कर रहा हूँ, आपकी खिदमत भी बहुत थी, लेकिन बाबा जी के ये इनिशिएटिव जो थे ये बरादरी को मुस्बत अंदाज में एक मुस्बत सिमत की तरफ लेके जाते थे, जिसका नतीजा आज भी आप देखें कई जैसा शौकत साहब अभी बता रहे थे कि इनकी आलिया जो है उनका कहना है कि उन्होंने ज़्यादातर उर्दू जो है वो रेडियो को प्रवर्तन से की। अगर यही नहीं देखिए बाबा जी की एक एक अपील पर पाकिस्तान में कोई मुसीबत आई है, जलजला आया है, सैलाब आया है या कुछ आया है, उनकी एक अपील पर हजारों करोड़ों जो थे वो इकट्ठे हो जाते थे। क्यों होते थे? इसलिए कि लोग उन पर एतमाद करते थे, किसी को भी कभी कोई मौका ऐसा नहीं मिला कि वो बाबा जी की जात पर कोई उंगली उठा सके या उन पर, जैसा कि हमारे यहाँ आजकल बहुत बदकिस्मती से ये बरादरी में एक रिवाज पकड़ चुका है कि बिन देखे बिन सोचे बिन तहकीक के लिए इल्जाम लगा दे।
1: अच्छा नसर भाई, आपने उर्दू सीखने की बात की है और नौजवान लोगों के लिए, मैं आपको बताता हूँ बाबा जी जो है ना वेल्डेमार गैरे में रहते थे एक ज़माने में ना, रजा दुरुस्त है, तो मेरा ऑफिस जो था वहीं पे था, तो मैं कई दफ़ा जब निकलता था तो बाबा जी नज़र आते, तो मेरी उनसे वो बातचीत नहीं थी, बहुत पुरानी बात है आपसे, तो एक दिन उन्होंने मुझे ऐसे पंजाब में कह दिए तुम कितने चल रहे हो, तो मैंने कहा जी मैं अभी दफ्तर से आया हूँ, तो कहते हैं तुम वहाँ कर, तो मैंने कहा हाँ जी, तो कहते हैं कि तुम्हें पता है हमारा रेडियो का प्रोग्राम है तो उधर क्यों नहीं आते तुम, तो मैंने कहा जी मेरी उर्दू इतनी अच्छी नहीं है तो मैं नहीं चाहता कि आपके रेडियो पर आके जो है ना वो कोई प्रोग्राम करो। तो मुझे कहने लगे तुम आओ, जो कुछ कहना चाहते हो कहो, तुम्हारी उर्दू खुद ब खुद ठीक हो जाएगी। आप यकीन कीजिए शौकत भाई कि मैं जब प्रोग्राम शुरू किया यहाँ पे, पहले तो इंटरव्यू वगैरह, लेकिन जब वाकई प्रोग्राम शुरू किया तो वो जो उर्दू हमने बचपन में सीखी हुई थी या वो जो बोलते वो सारी उम्र के जो है ना वो आ गई सारी,
3: बिल्कुल ऐसी,
1: और वो इंग्लिश डैनिश पीछे रह गई और उर्दू के कई अल्फाज जो हैं वो अब पहले आते हैं और इंग्लिश और डैनिश के बाद में आते हैं वहाँ पर। तो ये मेहरबानी एहसान बाबा जी का है कि मैं अब उर्दू लिख भी लेता हूँ।
3: बिल्कुल, ये बहुत अच्छी बात है। अभी जो नसर साहब एक बात कह रहे थे, जब इन्होंने रेडियो ज्वाइन किया तो बाबा जी को इन्होंने खतरात से आगाह किया था कि ऐसी सूरत हाल हो सकती है, ये बात सुन के मुझे ऐसे लगा देखें शायद हम सब भी यहाँ मिल के बैठे ही इसीलिए हैं कि हमारी और बाबा जी के अफकार में बहुत ज़्यादा मुमासलत थी। क्योंकि जब मैंने भी यहाँ ज्वाइन किया था तो मुझे भी यही कहा गया था कि इस रेडियो पे मत जाओ, यहाँ पे बाशी और नसर हैं। तो मैंने कहा जनाब आप इस बात की फिक्र ना करें, अगर आप सिर्फ ये कहें मैं इस वजह से रेडियो ना ज्वाइन करूँ, मैं उनके साथ जा के बैठूँगा और उनके साथ जा के काम करूँगा, तो बाबा जी ने भी वही बात की। तो मैंने समझा ये शायद हमारे साथ मिल बैठने की एक वजह ये थी कि हमें ये नज़रियाती मुमासलत पाई जाती कि हम कुछ मॉरल वैल्यूज़ पे यकीन रखते हैं कि अपनी बात कहना हर शख्स का हक है, इसका उसके नज़रियात से या उसके अकायद से कोई तल्लुक नहीं।
1: नहीं, उसके अलावा देखिए नसर मलिक या बाशु कुरैशी या शौकत भाई, एक हमारी ज़ाती ज़िंदगी है जिसमें हम जो भी एक्टिविटीज़ हमारी है, लेकिन जब हम रेडियो पे बैठते हैं तो ये तो पाकिस्तानी कम्युनिटी के लिए, उर्दू स्पीकिंग कम्युनिटी के लिए हम लोग कहते हैं, हम कोई अपनी प्राइवेट बात तो नहीं कहते।
0: बाबा जी का इस तरह से इस प्रोग्राम में रेडियो पे आना और अपना प्रोग्राम पेश करना, आप उनके प्रोग्राम सुनिए, उससे आपको मालूम होगा जो आबाद और जो सामीन सिर्फ ये काम करते हैं कि आपकी नशरियात में से मनफी चीज़ें तलाश करने की कोशिश करें, हालांकि ऐसा होता नहीं है। उन्हें बाबा जी का सख्त गिर लहजा जो है और सख्त गिर अल्फाज जो हैं वो आप सुने तो आप समझेंगे कि यार ये क्या हो रहा है। लेकिन उनके उस मोहब्बत भरे जज्बे को आप मुश्किल नहीं कर सकते जो वो अपने प्रोग्रामों के जरिए अपनी बरादरी को यहाँ कम अज कम डेनमार्क में अपने सुनने वालों को आगाह करना चाहते थे कि पाकिस्तान में क्या हो रहा है, क्यों हो रहा है, कैसे हो रहा है।
1: नसर भाई हमारे पास टेलीफोन कॉल है, अगर आप
0: जी जरूर।
1: हाँ जी, कौन साहब है
2: जी? अस्सलाम वालेकुम।
1: हेलो
2: हुमा, आपको आवाज आ रही है?
4: जी अस्सलाम वालेकुम। जी बिल्कुल आवाज आ रही है।
1: जी जी हुमा
4: जी, अस्सलाम वालेकुम जी सबको, मेरा सलाम। और बाबा जी के हवाले से हमारी सोसाइटी का वो एसेट है, तो बहुत बड़ा लॉस है। और मैं ज़रूर शेयर करना चाहूँगी मेरा उनके साथ क्या रिश्ता था।
1: Please.
4: जो अभी बातें हो रही हैं उन हवाले से, जैसे कि बाशी साहब ने जिक्र किया, शौकत भाई ने, नसर अंकल ने, ये सारी बहुत खूबसूरत बातें हैं। और मैं अपना शेयर ये करना चाहूँगी कि जी मेरा उनके साथ एक रिश्ता जो है वो एक शागिर्द और उस्ताद का था। बाबा जी का बहुत बड़ा एफर्ट इब्तदाई तालीम के हवाले से है डेनमार्क के बच्चों के लिए, और मैंने उनसे कुरान मजीद पढ़ना स्टार्ट किया था। उन्होंने मुझे कुरान सिखाना, मुझे भी याद है, इस घर में हम रहते थे तो मस्जिद जो एक थी वो ऐसे सीढ़ियाँ नीचे उतर के हम जाते थे और वहाँ पर अंदर बैठ के बच्चों को वो कुरान मजीद पढ़ाते थे। तो मैंने 8.5 साल की उम्र में कुरान मजीद ख़त्म किया था, और क्रेडिट गोज़ टू बाबा जी। और ये अखबार में डेनमार्क के एक लोकल न्यूज़ में भी आया था कि मैंने इस यंग एज में कुरान मजीद पढ़ना उनसे सीखा। तो मैं, मेरी खुशकिस्मत ये है कि उन्होंने मुझे कुरान मजीद पढ़ना सिखाया, ना सिर्फ मुझे भी बल्कि मेरे भाई को भी सिखाया उन्होंने। तो इस वजह से ये मेरे लिए हमेशा एक बहुत इंपॉर्टेंट चीज़ रहेगी मेरी ज़िंदगी में। और इसके अलावा जो बात की जा रही है बाबा जी के प्यार और मोहब्बत, उस हवाले से मैं ये ज़रूर कहूँगी कि वो बच्चों के साथ बच्चे होते थे हमेशा, बड़ों के साथ बड़े होते थे। और जब भी हम उनकी महफिल में बैठते थे, जैसा कि शौकत भाई ने भी कहा कि और बाशी साहब ने कहा कि वो एक बहुत मजहबी इंसान थे, लेकिन उनके महफिल में कभी भी हम जब छोड़ते थे या उठते थे तो हम छोटा फील नहीं करते थे। वो अपनी मजहबी वास्ट उनकी जो नॉलेज थी मजहबी मजहब के हवाले से, उसमें कभी भी वो किसी को तनकीद नहीं करते थे। वो एक डिफरेंस ओपिनियन को बहुत अच्छे तरीके से जो है वो अब्सॉर्ब करते थे और वो सुनते थे अगले की बात। ये नहीं कि सिर्फ वो अपनी मजहबी जो एक्सपर्टीज है वो अगले बंदे के ऊपर वो लगा देते थे, वो सुनते थे आपकी बात और एक बड़े प्यार से वो आर्ग्यूमेंटेशन करते थे आपके साथ, जो कि मैं हमेशा देखती थी और मैं सुनती थी। और मैं कहती थी मैं ज़रूर ऐसे मजहबी इंसान के साथ बैठना चाहूँगी और सीखना चाहूँगी जो सिर्फ ये ना कहे कि वो मैं ठीक हूँ तुम गलत हो। और इस हवाले से मैं ये भी कहना चाहूँगी कि वो जज नहीं करते थे किसी को, जैसा अभी सब डिस्कशन हो रही है वो नॉन जजमेंटल थे, वो कभी भी किसी को जज नहीं करते थे, वो हर एक का ओपिनियन सुनते थे। और जैसा कि अभी कहा गया कि वो पायनियर है रेडियो हम वतन के, और मेरे ख्याल में ये उनकी उनकी ऑथेंटिसिटी है, उनका प्यार, उनका मोहब्बत और पैशन के हवाले से वो इतने सिंसेयर थे कि ये रेडियो हम वतन, रजा भाई जैसे कि आप एक खूबसूरत तरीके से लेके आगे चल रहे हैं। और आप, जब मैंने रेडियो हम वतन ज्वाइन किया तो मुझे याद है जब मैं आपसे पहली दफ़ा मिली आकर उस हवाले से, तो आपने मुझे कोई नहीं पूछा कि कौन से गेस्ट तुम लेकर आओगी, आपने मुझे हमेशा से अपना प्रोग्राम खुद डिज़ाइन किया, जैसे कि अभी शौकत भाई ने भी स्टार्ट में बात की। तो बहुत शुक्रगुजार हैं कि ये प्लेटफॉर्म है और ये बाबा जी की बदौलत जो है ये यहाँ पर इस्टेब्लिश है डेनमार्क में। और आखिर में मैं जो है अलामा मोहम्मद इकबाल के 2 शेर आपसे ज़रूर शेयर करना चाहूँगी, जिसमें सितारे का एक पैगाम है। और मुझे बाबा जी का, जब मस्जिद में मैं थी तो मैं देख रही थी कि कितना नूर था, और जैसा भी बताया गया कि इतना बड़ा जनाजा था उनका कि औरतें जो हैं वो अंदर जगह नहीं थी वहाँ पर खड़े होने के लिए। और मैं खुशकिस्मत हूँ कि मैं वहाँ पर पहुँच सकी और मैंने उनको देखा और इतना नूर था, तो इस वजह से एक सितारा जो है वो मेरे दिमाग में आ रहा है, सितारे का पैगाम, उनका चेहरा याद करते हुए जो मैंने देखा। और इसमें अलामा मोहम्मद इकबाल ये कह रहे हैं कि सितारा जो है वो एक आसमानी फिजाई का जो अंधेरा है, वो कह रहा है कि वो उससे डरता नहीं है, क्योंकि सितारे की तबीयत और फितरत और जमीर में इतनी पाकीज़गी और चमक है कि जब भी कायनात में कभी अंधेरा आए तो उसकी तबीयत की वजह से, सितारे की चमक की वजह से रात की तारीकी जो है उसमें रोशनी पैदा हो जाती है और दुश्वारी जो है वो पेश नहीं आती। तो अलामा मोहम्मद इकबाल, जो कि मैं बाबा जी के लिए ज़रूर ये कहना चाहूँगी, अलामा मोहम्मद इकबाल कहते हैं कि मुझे डरा नहीं सकती फिजा की तारीकी, मेरी सरशिस्त में है पाकी ओ दरख्शानी, तू ए मुसाफिर शब खुद चराग बन अपना, कर अपनी रात को दागे जिगर से नूरानी। तो मुझे हमेशा बाबा जी एक सितारे, चमकते हुए सितारे की तरह याद रहेंगे कि उन्होंने हम सबके लिए इस सोसाइटी में हमें बहुत कुछ दे कर गए हैं और हम हमेशा याद रखें। आप सबका बहुत बहुत शुक्रिया।
1: हुमा, इससे पहले कि आप हम खुदा हाफिज कहें, मैं आपसे एक बात पूछना चाहता हूँ। आपको याद होगा कि वो ख्वातीन के हकूक की कितनी बात किया करते थे।
4: जी
1: याद है आपको, जब रजा भाई के घर पे मीटिंग होती थी आपके घर पे, तो हमेशा जेंडर इक्वालिटी की डिस्कशन होती थी, सबसे आगे आगे वो होते थे।
4: जी बिल्कुल ऐसे ही है। मैं हमेशा सोचती हूँ बाशी साहब के, काश हमारी सब फैमिलीज में ऐसा एक बुजुर्ग हो जो इतना पॉजिटिव हो कि जो हर कोई उसके साथ बैठना चाहे, हर कोई उसके साथ सीखना चाहे, जो हर वक्त डांट डपट ना कर रहा हो, जो आपको एलिवेट करे, जो अपनी रोशनी से, तबीयत की रोशनी से आप उससे सीखे। और बिल्कुल आपने सही कहा, वो हमेशा औरतों के हवाले से जब भी हमको बात करते होते थे महफिल में, जब हम बैठते थे डिनर वगैरह के लिए, तो बहुत एक प्यार तरीके से मुझे लगता है वो आपको सपोर्ट करते थे, हर एक की साइड लेते थे वो, किसी को वो।
0: ये जो बात आपने की है कि काश हर हर घराने में एक ऐसा वर्ग मौजूद हो, बदकिस्मती से यहाँ कई घरानों में ये सूरत हाल है कि बच्चे अगर अपने शौक के मुताबिक, अपने जौक के मुताबिक किसी मौजू पर बातचीत कर रहे हैं और वालिद साहब अंदर आए हैं, तो कोई एक कह देगा वो चुप कर जाओ अबाजी आ गए।
4: एग्जैक्टली,
0: क्योंकि घर पे बाप का इतना खौफ छाया होता है, इतना कंट्रोल होता है कि वो बच्चे अपने दिल की बात नहीं कर सकते। लेकिन बाबा जी के साथ जैसा कि आपने अभी कहा और हमारे दूसरे बाशी साहब ने और जनाब शौकत साहब ने भी कहा, वो ऐसे थे कि वो उनके साथ आप किसी भी मौजू पर खुलकर बात कर सकते थे और वो बच्चों और बड़ों में बिल्कुल वैसे ही होते थे जैसे आपने कहा कि बच्चों के साथ बच्चा बन जाओ और बात सुनो और अपनी बात पेश करो। और बड़ों के साथ तो वो बड़े थे ही, बल्कि वो सबसे बड़े थे।
1: वेरी ट्रू। बहुत बहुत शुक्रिया नसर भाई। हुमा ख़ान साहबा, आपका बहुत बहुत शुक्रिया कि आपने जो है टेलीफोन किया और बाबा जी की कितनी खूबसूरत बातें जो है हमें याद दिलाई। और हमें उम्मीद है कि आप हमेशा जो है हमारे साथ जो है आप जो है
0: मदद करती रहेंगे। जुमला मैं अर्ज करना चाहता हूँ कि वो अगर आप मौजूदा पाकिस्तानी बरादरी के तनाजर में उनको देखें तो वो हमारे सबके लिए इंसानियत का महवर है।
1: जी बिल्कुल,
0: एक ऐसा महवर जहाँ हर एक के लिए फराह बबूद और दुआएं निकलती हैं।
1: बिल्कुल,
0: और यही वजह है कि आज हम बैठे हुए मुल्क भर में लोग जो है उनको याद कर रहे हैं। और कैसे याद न करें कि वो एक ऐसे मेहरबान थे जिनकी खूबियां गुनवाने में आपका ये प्रोग्राम जो है इसका दुरानिया कम पड़ जाता है। लेकिन हम यही कह सकते हैं जैसा हम भी कह रहे हैं कि जाने वाले मुसाफिर अल्लाह तआला रास्ता जो है वो आसान करे और जन्नतुल फिरदौस में तुम्हें आला मुकाम अता करे। और ये जो विरसा आप रेडियो हम वतन की सूरत में पाकिस्तानी बिरादरी के लिए छोड़कर गए हैं, ये तो एक सदका जारिया है।
1: बिल्कुल बिल्कुल ट्रू, बहुत सही कहा आपने। अच्छा, आपने एक बात की है जिस पर मैं शौकत की भी राय लेना चाहता हूँ। हमारे यहाँ एक बहुत बड़ी कमी यह है कि ख़ानदान में जो बुज़ुर्ग लोग हैं उनकी वैल्यू जो है वो नहीं रही जो शुरू होती थी। और बाबा जी की वैल्यू जो है ना वो अपने फैमिली में, समाज में मजहबी तौर पर बहुत ज़्यादा वैल्यू रही है। तो ये एक अच्छी बात है कि हमारे जो बुज़ुर्ग लोग हैं वो अपने ख़ानदान को, अपने सोसाइटी को इसी तरीके से जो है वो आगे लेके चले।
3: वाशी साहब, इन जनरल आप ये बात इन जनरल कर रहे हैं या पाकिस्तान की सोसाइटी या
1: कम्युनिटी की बात कर रहे
3: हैं? कम्युनिटी के हवाले से बात कर रहे हैं जी बाशी साहब,
1: क्योंकि ये बात ख़त्म होती जा रही है।
3: जी जी, लेकिन देखें उसकी बेस्ट एग्जांपल बाबा जी खुद हैं। बाबा जी की अहमियत आखिर तक क्यों रही कि वो घर के बुज़ुर्ग थे लेकिन एक जाबर, एक अपना फ़ैसला मुसल्लत करने वाले नहीं थे। तो मेरी ज़ाती राय यही है कि अगर आप बच्चों को उनकी बात कहने का मौका दें, उनकी बात सुने, एक ऐसे शफीक बुज़ुर्ग बने, तो फिर नई नस्ल की नज़र में आपकी अहमियत कम नहीं होगी बल्कि बढ़ेगी। वो हमेशा आपसे इन टच रहेंगे। कोई कॉल आ रही?
1: हाँ जी, एक टेलीफोन कॉल आई। रजा भाई
2: जी, बाशी साहब इस वक्त हमारे साथ जो है वो गुलाम मुर्तजा साहब हैं, जो मेरे सबसे बड़े भाई भी हैं। और गुलाम मुर्तजा और हाजी गुलाम मुस्तफा साहब दोनों ने जो है ये मिल के रेडियो जो है वो शुरू किया था। तो चाहेंगे कि जनाब गुलाम मुर्तजा साहब से ये जानने की कि उनकी उस वक्त जो है वो क्या सोच थी जब ये रेडियो जो है वो बनाया गया था। जी अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम
0: जी, बोलिए
2: जी, आपकी आपको आवाज आ रही है
0: जी? अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम
0: जी, आपकी आवाज सही ठीक नहीं तरह आई। आप बोलिए, आपकी आवाज ठीक आ रही है? मेरी आवाज आपको आ रही है जी?
2: जी जी, आपकी आवाज आ रही है, आप बोलिए
0: जी। बिस्मिल्लाह रहमान रहीम। बहुत अफसोस और दुख की बात है कि हमारे पास जो मेरे अबू हाजी गुलाम मुस्तफ़ा थे वो आज हमारे पास नहीं है। इन्ना लिल्लाहि व इन्ना राजिऊन, अल्लाह पाक उनकी घर में जन्नत में गार करे, आमीन। हाजी साहब मेरे जो अबू हैं माशाल्लाह एक बहुत बड़े अजीम इंसान थे। तो जब हमने रेडियो का काम शुरू किया, हमने सबसे पहले रेडियो अल-फातिहा जो डेनिश मुसलमान थे उन्होंने ये रेडियो को शुरू किया था।
1: अच्छा,
0: तो मैंने वो हमसे पहले दो प्रोग्राम होते थे इस्लामी प्रोग्राम, वो उनका प्रोग्राम ख़त्म हो गया क्योंकि वो आपस में झगड़ पड़े। तो फिर मुझे डेनिश जो मुसलमान है अब्दुलरहमान फोन को उसने रास्ता किया, वो कहता है मुर्तजा यार आप रेडियो प्रोग्राम करें। तो मैंने कहा चलो ठीक है हम कोशिश करते हैं। तो फिर मैंने अपने अबू से बात की, तो मैंने कहा अबू ये हमें एक ऑफर आई है कि रेडियो अल-फातिहा पे वो अब्दुलरहमान साहब कहते हैं कि आप प्रोग्राम किया करें। तो वो कहते हैं ठीक है बेटा अगर आप कर सकते हैं तो आप बिस्मिल्लाह करें शुरू करें। तो मैंने ये सोचा था कि चलो ये इस तरह के उर्दू को भी फ़रोग मिलेगा और हमारे जो बच्चे हैं ना वो भी मतलब है या बड़े जो वो भी कुछ सीखेंगे इंशाल्लाह। तो हमने फिर ये प्रोग्राम वहाँ अल्लाह के नाम से शुरू किया और उसका नाम रखा रेडियो अल-फातिहा की उर्दू सर्विस।
1: अच्छा अच्छा।
0: तो फिर हमने शुरू किया तो हमारे पास मस्जिद में शेख शिफाक उनकी बेटी उम्मा और उनका बेटा नवीद बेटा वो हमारे पास वहाँ मस्जिद में होते थे। तो फिर मैंने कहा कि आप ऐसा करें कि मुझे कोई ना इस्लामी किताबों में आप पढ़ के ना दे, तो मैं आपकी रिकॉर्डिंग करता हूँ। तो वो हमने शुरू की कुरान के हवाले से हदीस के हवाले से वो किताबें होती थी वो पढ़ के सुनाते, फिर मैं रेडियो पे लगाता था। तो उसके बाद मेरे ख्याल में ये आया, जहन में ये आया कि क्यों ना जो बच्चे हमारे घरों में रहते हैं वो हमें फ़ोन करें, तो हमें उनके फ़ोन अटेंड करें और उनके साथ बात करें, उनकी पास जो कुछ सुनाने का होता है उनसे सुने। तो माशाल्लाह ये हमने शुरू किया तो यकीन कीजिए ये प्रोग्राम बहुत ही मशहूर हुआ और लोग हर इतवार को बड़ी चैन से मतलब इंतज़ार करते थे कि अब हमारा प्रोग्राम शुरू होगा, हम रेडियो पे आएंगे और कुछ सुनाएंगे। और इसी तरह जो लोग बड़े हैं वो भी माशाल्लाह इसी तरह सुनते थे हमारे दीनी और सियासी और डेनमार्क के हालात के बारे में हम बताते थे। और हम बकायदा जो डेनिश सियासतदान हैं उनके भी इंटरव्यू लेते हैं।
3: मुज्तबा भाई आप हाजी साहब आपके वालिद थे तो हाजी साहब की शख्सियत के हवाले से आपने बहसियत बाप उन्हें कैसा पाया, बहसियत इंसान उन्हें कैसे पाया, उनकी ये रेडियो की खिदमत सब जानते हैं। जी
0: जी माशाल्लाह जी, वो जो भी रेडियो पे हम प्रोग्राम करते वो इससे पहले हम बैठ के आपस में बात करते कि अबू जी आज हम क्या कौन से मौजू और क्या हम कौन से बात करनी है। तो वो अपना प्रोग्राम पेश करते थे कहने की बात, کہنے کی بات جو ہے پاکستان کی سیاست کے متعلق ہوتی تھی اور ماشاء اللہ بڑی خوبصورتی سے پیش کرتے تھے اور انہوں نے خبریں بھی اس سے پہلے پیش کرتے تھے, لیکن خبریں پھر انٹی ہماری ایک انٹی تھی انٹی غزالہ, وہ ابو میرے نے اس کو بولا کہ آپ ماشاء اللہ بہت پڑھی لکھی ہیں اور آپ ایسا کریں کہ آپ خبریں پیش کیا کریں. تو پھر انٹی غزالہ نے کہا کہ ٹھیک ہے جی حاجی صاحب, میں آپ کے لیے یہ خبریں پیش کیا کروں گی انشاءاللہ. تو وہ بھی بہت ہی پاپولر ہوا, حاجی صاحب ہر کسی کو کانٹیکٹ کرتے اور ان کو دعوت دیتے کہ آپ ریڈیو پہ آئیں اور آ کر کام کیا کریں. ہمارے ساتھ ماشاءاللہ بہت ہی لوگ آئے اور انہوں نے کام کیا. اور ابو کی سب سے بڑی یہ بات ہوتی ہے, ان کے پاس جو خوبی تھی وہ ہر کی ریسپیکٹ کرتے تھے اور جو ان کے پاس نالج ہوتا اس کے نالج کے حساب سے بات کرتے اور کہتے کہ یہ لوگوں کو آپ سکھائیں اور بتائیں. ہاں جی, تو ماشاءاللہ یہ میری بھی ابو سے مطلب کئی دفعہ چھوٹی چھوٹی باتوں پہ اختلاف ہی ہوتا تھا, لیکن الحمدللہ ہم پھر بڑے اچھے طریقے سے ایک دوسرے کے ساتھ کمپرومائز کر لیتے تھے.
1: مجھے بھائی ہم بہت شکر گزار ہیں کہ آپ نے اپنے خیالات کا اظہار کیا اور بابا جی کے بارے میں بتایا. تو میری درخواست آپ سے ہے کہ آپ بھی کبھی کبھی جو ہے نا ریڈیو پہ آیا کریں اور رضا بھائی کی مدد کیا کریں, کیونکہ ہمیں بہت ضرورت ہے. کبھی رضا بھائی بیمار ہو جاتے ہیں تو پھر پروگرام نہیں ہوتا, تو آپ بھی تھوڑی سی جو ہے نا اپنے وقت نکالا کریں ریڈیو کے لیے. تو بہت بہت شکریہ آپ کا.
0: انشاءاللہ میں کوشش کروں گا کہ میں ٹیکنیشین جو اس وقت ٹیکنیشین کا پروگرام جو ہوتا تھا طریقہ کار, وہ آج بالکل مختلف ہے, لیکن میں انشاءاللہ کوشش کروں گا کہ رضا بھائی
1: آپ کو سکھا دیں گے, وہ کوئی بات مسئلہ نہیں ہے, وہ آپ نے پروگرام کیا ہوا بالکل.
0: تو
1: ٹھیک ہے,
0: چلو انشاءاللہ میں کوشش کروں گا کہ آپ کے ساتھ پھر رابطے میں ہوں اور آپ کا ساتھ دوں انشاءاللہ.
1: ٹھیک, بہت بہت شکریہ آپ کا. رضا بھائی کوئی اور اگر ٹیلی فون پہ ہیں تو مجھے بتا دیجئے, تو ہم اس وقت تک کے لیے جو ہے میں شوکت بھائی آپ کے پاس دوبارہ آتا ہوں. دیکھیے اب بابا جی جو ہے, مجھے تو یہ ابھی باور ہی نہیں ہو رہا کہ وہ نہیں ہے موجود یہاں پہ. جب میں آیا ریڈیو پہ تو رضا سے میں نے ہمیشہ پوچھتا تھا بابا جی کا کیا حال ہے, تو آج میں یہ نہیں پوچھ سکا ان سے کہ بابا جی کا کیا حال ہے.
3: ایک تبدیلی آ گئی,
1: ایک ایسی تبدیلی ہے, اس کو آپ کیسے محسوس کرتے ہیں اس یہ جو تبدیلی آئی ہے؟
3: میں اس تبدیلی کو شاید اس طرح اتنا بڑا محسوس نہ کروں, کیونکہ میرا نقطہ نظر تھوڑا ڈفرینٹ ہے. یہ ایک حقیقت ہے کہ جو بھی انسان اس دنیا میں آیا ہے اس نے ایک دن چلے جانا ہے, اور ہمیں اس ذہنی طور پر اس کے لیے تیار رہنا چاہیے. بس کرنا یہ چاہیے کہ اگر وہ انسان ہم اپنے پیچھے کردار کی صورت میں, اعلیٰ اخلاقی قدروں کی صورت میں کوئی ورثہ چھوڑ گیا ہے, تو ہم اس ورثے کے امین بنیں اور اسے لے کر آگے بڑھیں, تو ہمیں ہمیشہ ایسا لگتا رہے گا کہ وہ ہمارے ساتھ ہے. کیونکہ موت سے تو کسی کو مقر نہیں ہے نا کہ جی یہ ہم اس کا, لہٰذا اس حقیقت کو تسلیم کریں کہ بابا جی اب نہیں رہے, کیونکہ سب انسانوں کی طرح انہوں نے بھی ایک دن اس دنیا کو چھوڑنا تھا اور وہ چھوڑ چکے, لیکن ہم ان کے چھوڑے ہوئے ورثے کو, ان اخلاقی قدروں کو, حق اور بے باکی کی قدر کو آگے بڑھائیں گے, ہمیشہ سچ بولتے رہیں گے, معروضی خبریں دیتے رہیں گے, تاکہ بابا جی کی روح ہمیشہ ہم سے خوش.
1: بہت بہت شکریہ رضا بھائی. کوئی ٹیلی فون پہ ایک کال آئی ہے ذرا.
2: جی السلام علیکم.
5: السلام علیکم.
2: جی وعلیکم السلام. کون صاحب بول رہے ہیں؟
5: میرا نام جمال بختیار ہے.
1: جی جمال بھائی.
5: جی رضا مصطفیٰ باجی قریشی شوکت صاحب اور نصر ملک صاحب, آپ سب کو اور آپ کے سب سامعین کو بہت بہت سلام.
3: وعلیکم.
5: آپ کا پروگرام سن کے بہت خوشی اور بہت اطمینان, لیکن ساتھ میں بہت افسردگی بھی ہو رہی ہے کہ حاج غلام مصطفیٰ جیسی شخصیت جو ہے وہ ہمارے سے رخصت ہو گئی. میں یہ بتانا چاہوں گا کہ میں اگر ستمبر 1991 میں پاکستان سے ڈنمارک آیا, اور میں نے اسی وقت جو ہے وہ اپنی یونیورسٹی کی ڈگری جو ہے حاصل کی ہوئی تھی, تو میں ذرا شک و شبہ میں تھا کہ میں ڈنمارک میں کیا کر پاؤں گا. تو میں نے ایک درخواست جو ہے وہ مختلف اداروں میں لکھی, اور ایک درخواست جو ہے وہ فلوٹیکس کے قریب ایک چھوٹی سی مسجد ہوا کرتی تھی, اس میں بھی پہنچی. اس کے علاوہ رابطہ اسلام اور دوسرے جو ادھر کے ادارے تھے مسلم, میں نے اصل میں اسلامک یونیورسٹی اسلام آباد سے شریعہ والقانون میں ڈگری لی تھی, تو میری بھی خواہش تھی کہ میں یہاں پر جو مسلمانوں کے ادارے ہیں ان کے ساتھ کام کروں, مسلمان بچوں کے ساتھ کام کروں. تو وہ اپلیکیشن میں نے انگریزی میں لکھی تھی کیونکہ مجھے ڈینش تو نہیں آتی تھی,
1: جی,
5: اور میں نے یہ سوچا کہ بھائی یہاں پہ اردو تو کون پڑھے گا, مختلف لوگ ہیں, تو وہ انگریزی میں پڑھی. وہ درخواست جو ہے وہاں مسجد کے نوٹس بورڈ پہ کسی نے لگا دی, اور حاجی صاحب مجھے بعد میں پتہ چلا وہاں پر بچوں کو قرآن شریف پڑھائے کرتے تھے,
1: جی,
5: تو انہوں نے جب وہ درخواست دیکھی, اس پہ نام دیکھا ہوگا یا اور پاکستان کا ذکر دیکھا ہوگا, تو انہوں نے مجھے فون کیا. اچھا, کیونکہ انگریزی میں وہ تھی تو انہوں نے صرف مجھ سے انگریزی میں اتنا پوچھا کہ آر یو پاکستانی, تو میں نے کہا جی میں پاکستانی ہوں, اور پھر وہاں سے انہوں نے پھر اردو میں جو ہے وہ بات شروع کی اور ہمارا تعارف ہوا. حاجی صاحب نے مجھے مسجد میں بلوایا, وہاں کا سیٹ اپ دکھایا, چھوٹی سی مسجد تھی فوٹیکس کے قریب, اور وہاں پر وہ بچوں کو پڑھا رہے تھے. ساتھ کے ساتھ انہوں نے مجھے بڑی ہمت دلائی کہ آپ فکر مند نہ ہوں, آپ نئے ہیں یہاں پہ, ہم آپ کی مدد کریں گے. اور اس کے بعد پھر میں نے ادارہ منہلوج القرآن ویلبی میں جو ہے وہ بچوں کو اردو پڑھانی شروع کی, اور پھر اس کے بعد اقبال اسکول میں میں نے جو ہے حاجی صاحب کے توسط سے جو ہے وہ پڑھانا شروع کیا, اور آہستہ آہستہ پھر وہیں پر مجھے حاجی صاحب کی فیملی ممبرس رضا بھی وہاں پڑھا کرتے تھے, ان کی بہن عمرہ بھی وہاں پڑھا کرتی تھیں. اور اس کے بعد یہ ہوا کہ مجھے ایک سال بعد جو ہے وہ انگلینڈ جانا تھا, تو میں کیونکہ چاہتا تھا کہ میں اپنی تعلیم مزید اس کو آگے بڑھاؤں, تو میں نے انگلینڈ سے ماسٹرز کیا. اور جب میں ماسٹرز کر ہی رہا تھا تو حاجی صاحب نے مجھے فون کیا کہ جمال صاحب اقبال اسکول میں جو ہے وہ ہمیں ایک ہیڈ ماسٹر کی ضرورت ہے, تو آپ آ جائیے, آپ آ کے اس کو سنبھالیے. میں اس وقت امتحان کے بیچ میں تھا, بالکل ماسٹرز کے امتحان چل رہے تھے, تو لیکن مجھے بہت اچھا لگا کہ حاجی صاحب جو مجھے اتنا زیادہ نہیں جانتے تھے انہوں نے مجھے اتنی ہمت افزائی کے لیے کہا کہ آپ جو ہے وہ یہ کام آ کر سنبھالیں. اور اس کے بعد سے جو ہے وہ حاجی صاحب سے میرا مسلسل رابطہ رہا. حاجی صاحب کی فیملی اس وقت جو ہے وہ ویلمارس کے ویسٹ کو میں رہا کرتی تھی,
1: جی,
5: میں بھی اتفاق سے ہوں, ایک سال بعد پہلے ہم ٹرانچر میں رہتے تھے, اس کے بعد میں ویسٹ کو آ گیا, تو بالکل پڑوسی والا ماحول تھا, میں چل کے چلا جاتا تھا, حاجی صاحب بھی آ جایا کرتے تھے ہمارے, تو یہاں سے جو ہے وہ ہمارا تعارف شروع ہوا. اور آج یہ صورتحال ہے کہ میں حاجی صاحب کی فیملی کو بالکل اپنی فیملی سمجھتا ہوں, مختلف فنکشن میں, بلکہ جب میں پاکستان بھی جاتا ہوں تو میں اپنے گھر والوں کو بتاتا ہوں کہ میری ایک فیملی ہے ڈنمارک میں جو حاجی غلام مصطفیٰ صاحب کی فیملی, اللہ میں ان کی رحم.
3: تو جمال مختار صاحب, آپ نے جو اب تک بتایا اس سے ہم نے یہی نتیجہ نکالا کہ آپ نے بابا جی کو ایک انسان دوست, دوسروں کی مدد کرنے والا پایا.
5: بہت ہی خوبصورت شخصیت تھی حاجی صاحب میں. حاجی صاحب کا ایک جلال تھا, حاجی صاحب کی شخصیت میں اتنی قوت تھی کہ وہ پورے کمرے کی جو ہے نا وہ مرکز بن جایا کرتے تھے, لیکن جب ان کے پاس آپ ون ٹو ون بیٹھ کے بات کرتے تھے تو ایسی محبت سے بات کرتے تھے کہ آپ کو لگتا تھا کہ بس یہ شخص جو ہے صرف
3: بہت خوبصورت. جی جمال مختار صاحب, بہت شکریہ آپ کا اتنی خوبصورت یادیں ہمارے ساتھ شیئر کرنے کا, اپنا خیال رکھیے گا. تو انشاءاللہ
0: جمال صاحب نے بابا جی کی شخصیت کے حوالے سے جن پہلوؤں کا ذکر کیا ہے, یہ صرف جمال صاحب ہی نہیں, ان کی ایسے احباب کی جو بے سر و سامانی کی حالت میں یہاں ڈنمارک میں آتے تھے, مجھے اچھی طرح یاد ہے کہ ریلوے اسٹیشن پر اور اس کے لیے گھومنے والے لوگ جو تھے उनसे बाबा जी बाकायदा खुद पूछते थे कि भाई तुम्हारे चेहरे पर कुछ परेशानी सी नजर आ रही है, बात क्या है। तो फिर वो कोशिश करते थे कि बगैर उसकी तशरीह किए, ये बात बतौर खास में जिक्र करना चाहता हूँ कि वो अपने एहसान की या अपनी तरफ से किसी की थोड़ी सी मदद करने की तशहीर नहीं किया करते थे। और इस बात को वो मेरे ख्याल में नापसंद भी करते थे कि कोई उनके हवाले से ये कहे कि जी मेरा ये इनकी वजह से हुआ है। लेकिन रहम के लोग जो थे, जो उनके एहसान के एहसानमंद होते थे, वो इस बात को जरूर करते थे। जैसा अभी जमाल भाई ने जिक्र किया, यकीन कीजिए ऐसे कई जमाल भाई हैं जिनके सरों पर उन्होंने दस्ते खुद रखा और उनको अपनी मोहब्बतों से और अपनी हैसियत के मुताबिक मदद से नवाजा।
3: जी नसर साहब, हमारे पास टेलीफोन पर कोई एक कॉलर मौजूद है, हम जरा उनकी कॉल ले लें।
2: जी अस्सलाम वालेकुम।
6: जी वालेकुम सलाम।
2: जी लुबना इलाही साहब, आप ऑन एयर हैं और आप जनाब हाजी गुलाम मुस्तफा साहब के बारे में क्या कहेंगे? आप तो काफी,
6: आपकी आवाज मुझे बहुत कम आ रही है।
2: जी मैं ये कह रहा हूँ कि आप जनाब हाजी गुलाम मुस्तफा साहब के हवाले से क्या कहेंगी, कैसे जानती हैं आप उनको?
6: जी अंकल को मैं, मेरे लिए तो वो अंकल से खैर, मैं काफी यंग एज से जानती हूँ। जब वो उन्होंने इकबाल, क्या नाम था, इकबाल स्कूल की बुनियाद रखने वालों में से शामिल थी। उसके बाद चल सो चल फिर देखते रहे हम के एक जब वेस्टर्बो की मस्जिद की बुनियाद रखी जा रही थी और एक ग्रुप था जो लोगों के साथ पास जाता था पैसे जमा करने के लिए, चंदा जमा करने के लिए, फिर उनकी जो खिदमात इतने साल उन्होंने अपनी फैमिली से वक्त लेके अपनी, मतलब एक छोटी चीज नहीं कि आप हर संडे बिला नागा किसी जगह का ताला खोले और अपना वक्त वहां पे लगाए, तो उनकी इतनी सारी चीजें हैं। वो बस पाकिस्तान के एक सिपाही थे, वो कहते हैं ना वन सोल्जर, क्या कहते हैं कुछ इस तरह का,
7: वन मैन आर्मी।
6: यस यस, वन मैन आर्मी। तो एक दिल के बहुत साफ थे, जुबान के शायद थोड़े से मेरी तरह कड़वे थे, और जो इंसान सच्ची बात करता है वो हर एक को पसंद नहीं आती। मुझे उनकी ये बात बहुत पसंद थी कि वो हमेशा हक और इंसाफ पे खड़े होते थे।
3: जी।
6: उनको दरअसल किसी को प्लीज करना ही नहीं आता था। मन मौजी किस्म के इंसान थे, लेकिन इस चीज से हम इनकार नहीं कर सकते कि इतने साल पहले उनको ख्याल आया कि पाकिस्तानियत को कैसे महफूज रखा जाए, क्योंकि ज़ाहिर है वो इतने डेनिश माशरे में वो क्या कहते हैं इंटरग्रेट नहीं थे, उनकी एक अपनी जिंदगी थी। ऐसे वो एडल्ट आए थे यहाँ पे, छोटे बच्चे तो नहीं थे ना जब आए थे। तो मैं जाती तौर पे इस तरह के स्कूलों के अगेंस्ट हूँ, लेकिन मैं उनकी खिदमात को सलूट करती हूँ जो उन्होंने बिलखसूस उस वक्त एक किरदार अदा किया कि पाकिस्तानी बच्चों के लिए कुछ किया जाए। देखे इससे कोई फर्क नहीं पड़ता कि कितना और कैसे, लेकिन टाइम इज इम्पोर्टेंट कि किस टाइम आपने क्या किया है, कम ज्यादा की बात नहीं होती। उस वक्त हमारे लोगों को इस चीज की जरूरत थी, दिलासे की जरूरत थी, क्योंकि हमें खदशात थे कि हमारे बच्चों को स्कूलों में डेनिश बना देंगे, जो कि मुमकिन नहीं है। लेकिन मैं खदशात की बात कर रही हूँ। उसके बाद फिर वेस्टब्रो मस्जिद की बात आई, तो उनके साथ ही एक दौर जो नहीं वो खत्म हुआ, दफन हुआ, और जो है जो उनकी खिदमात पाकिस्तानी कौम के लिए, स्पेशली ये स्कूल और इस्लाम के बारे से मस्जिद के हवाले से है, उसके अलावा बहुत सारे लोगों की वो मदद करते थे, और मेरा ख्याल है वो मदद करके खुद भी भूल जाते थे। अल्लाह ताला उनको,
1: जी प्लीज गो अहेड। हाँ जी,
6: हाँ जी, मैंने कहा कि उनकी जो, यानी जब भी वेस्टब्रो मस्जिद का जिक्र आएगा तो मेरे सामने तो उनका चेहरा जरूर आएगा।
1: बहुत बहुत शुक्रिया आपका लुबना, आपने टेलीफोन किया और बाबा जी के बारे में हमें अपने ख्याल से नवाजा। रजा भाई, तो हाँ जी,
0: ये जो जिक्र हो रहा था ना मस्जिद का और इसके अलावा उनकी दूसरी समाजी और रुफाई खिदमत का, तो मैं ये समझता हूँ, मुझे अगर आप एक मिनट की इजाजत है,
1: आपके पास तीन मिनट है,
0: इस एक शेर की मुकम्मल तफसीर थे कि पुल बना शाह बना मस्जिद तालाब बना, यानी क्यों कोई पुल बना کوئی کنواں بنا پانی دینے کے لیے, کوئی مسجد بنا عبادت کے لیے, تالاب بنا بالکل پانی دینے کے لیے, اور پھر نام منظور ہے تو فیض کے اسباب بنا. آج ہمارے ہاں نام نہاد نام حاصل کرنے کے لیے پتہ نہیں کیا کیا حربے استعمال کیے جاتے ہیں, کوئی سیاست میں ہے, کوئی کسی جگہ ہے, کوئی کسی جگہ ہے. پاکستانی برادری جو اس طرح سے منقسم ہے کہ ایک برادری دکھائی نہیں دیتی, مختلف حصوں میں بدل دی ہے. لیکن بابا جی کے لیے یہ ہے کہ انہوں نے نہ چاہتے ہوئے بھی آج ہم جو ان کو یاد کر رہے ہیں, انہوں نے اس کا کبھی اظہار نہیں کیا, لیکن انہوں نے اپنا نام بتایا ہے, اور وہ اس وجہ سے کہ انہوں نے یہ جیسا دوبارہ بھی کہا, انہوں نے فیض کے اسباب بنائے.
1: بالکل درست,
0: اور نام منظور ہے تو فیض کے اسباب بنا, اور وہ فیض کے یہ اسباب بنا کر ہمارے ذمے جو ذمہ داریاں چھوڑ گئے ہیں, مجھے امید ہے کہ ان کی اولاد اور ان کے ساتھی جو ہیں وہ ان کے اس مشن کو ہمیشہ جاری رکھیں گے, کیونکہ یہی ان کے اعتماد کا کہ ان کے بعد یہ خلا نہیں ہوگا بلکہ اس کو پر کرنے کے لیے بھی کوئی نہ کوئی سامنے آئے.
1: درست. اچھا رضا بھائی آپ کچھ کہنا چاہتے تھے؟
2: جی بشی صاحب, میں یہ کہنا چاہوں گا کہ جس طرح کے وہ کام کرتے رہے ہیں کر کے گئے ہیں, تو یقین کریں یہاں پہ آج اگر آپ دیکھیں تو لوگ چھوٹا سا بھی کام کریں نا تو اتنے بڑے بڑے پوسٹر لگواتے ہیں, پاکستان اخباروں میں چھپواتے ہیں, لیکن یقین کریں انہوں نے اپنی زندگی اتنی سادہ گزاری ہے کہ کوئی بھی کام کرتے تھے, کوئی بھی ہوتا تھا, جس طرح ہم دیکھ رہے ہیں کہ یہاں پہ پی آئی اے کا مسئلہ ہو, امبیسی کا مسئلہ ہو, پاکستانی کمیونٹی کا کوئی ایشو ہو, مساجد ہوں, ریڈیو ہو, اقبال اسکول کی بات ہو, یعنی کوئی ایسی جگہ نہیں ہے جہاں پہ حاجی غلام مصطفیٰ صاحب کا جو ہے وہ نام نہ آتا ہو. لیکن یقین کریں کہ آج تک آپ ان کا یہ نہیں دیکھیں گے کہ جی حاجی غلام مصطفیٰ صاحب نے یہ کام کروا دیا, یہ کر دیا. وہ جس طرح ابھی لبنا الہی صاحب ابھی کہہ رہے ہیں, وہ کام کر کے بھول جاتے تھے کہ یہ میں نے کیا بھی. اگر آپ ان سے کبھی پوچھتے بھی کہ آپ نے, یعنی تو وہ اپنا نہیں کہتے تھے, وہ کہتے تھے میں نے اپنے ساتھیوں کے ساتھ مل کے یہ کام کیا ہے. وہ کبھی بھی کریڈٹ جو ہے اکیلے یا اس کا لیتے ہی نہیں تھے کہ یہ کام جو ہے وہ میں نے کیا یا میرا اس میں جو ہے وہ ہاتھ ہے.
1: اچھا رضا, یہ جو ساری باتیں مختلف لوگوں نے بتائی ہیں, اب ہم ان سے ہمیں مجھے نہیں پتا تھا, پتہ نہیں شوکت کو بھی نہیں پتا ہوگا, وہ کبھی اس چیز کو جتاتے نہیں تھے, کبھی یہ نہیں کہتے میں نے یہ کیا میں نے وہ کیا, اور یہی ان کی ایک بہت بڑی عظمت تھی. تو محترم سامعین و ناظرین, ہمارا پروگرام اپنے اختتام کی طرف بڑھ رہا ہے, اور بابا جی جو ہے وہ ہمارے دل میں ہیں, اور ہم کوشش کریں گے کہ ان کے لگائے ہوئے اس خوبصورت پودے جس کو ریڈیو ہموطن کہتے ہیں, اس کو جو ہے اپنی کاوشوں سے بہتر کرتے رہیں. ابھی جو آخری 10-15 منٹ ہے اس میں ہم لوکل پاکستانی پالیٹکس پہ جو ہے ہم نے شوکت بھائی کو تکلیف دی ہے. تو شوکت بھائی سب سے پہلے تو یہ بتائیے کہ کل ہفتے کے دن پاکستان سفارت خانے کے سامنے پی ٹی آئی نے ایک جلسہ کیا, جلسہ تو نہیں وہ
3: احتجاجی
1: مظاہرہ کیا, ویری ٹرو. تو یہ مظاہرہ کس لیے تھا اور اس میں کیا باتیں ہوئیں, آپ نے وہاں پہ جو کچھ کہا ان چیزوں کو ہمارے سامعین و ناظرین کو بتا دیجیے.
3: جی باشی صاحب, سب سے پہلے یہ بالکل درست ہے, کل وہاں پہ احتجاجی مظاہرہ ہوا. آپ نے کہا کس لیے کیا گیا, تو جی آج سے 3 سال پہلے 9 مئی 2023 کو خان صاحب کو اسلام آباد ہائی کورٹ کے ہاتھ
1: عمران خان صاحب کو
3: جی کو گرفتار کیا گیا تھا, تو یہ اس پس منظر میں تھا. وہاں جو باتیں ہوئیں جو میں نے کی, میں نے حاضرین کی یاد دہانی کے لیے صرف ایک نقشہ کھینچا کہ آپ اس وقت کو یاد کریں. سب سے پہلے یہ اس وقت شروع ہوا جب عمران خان صاحب کی حکومت کو تحریک عدم اعتماد کے ذریعے ہٹایا گیا. عمران خان صاحب نے اس کا الزام جنرل باجوہ پہ لگایا کہ امریکی مداخلت پہ انہوں نے سہولت کار کا کام کرتے ہوئے یہ ساری سیاسی پارٹیوں کو اکٹھا کیا. اس کے بعد خان صاحب اقتدار سے فارغ ہو گئے. اقتدار سے فارغ ہونے کے بعد انہوں نے احتجاجی مظاہروں کا سلسلہ شروع کیا تھا, آزادی مارچ کو نام دیا تھا, اور اسی سلسلے میں پھر آپ کو یاد ہے 3 نومبر 2023 کو ان پر ایک قاتلانہ حملہ وزیر آباد میں ہوا تھا. اس حملے کے بعد حالات مزید بگڑنا شروع ہوئے, کیونکہ اس حملے کے بعد خان صاحب نے اس کا الزام براہ راست آئی ایس آئی کے سربراہ جنرل فیصل نصیر پہ لگانا شروع کر دیا, اس وقت کے جو آئی ایس آئی کے سربراہ. پھر انہوں نے اس الزام کو بار بار رپیٹ کیا اور اسے ڈرٹی ہیری کا نام دیا. وہ ڈرٹی ہیری لوگوں کے, کہ یہ 1971 کی مووی ہے جس میں ایک پولیس انسپیکٹر ہوتا ہے, وہ باب دلا جا کے لوگوں کو اپنے انصاف کے طرز پہ,
1: بابا جی کی طرح بالکل صاف منہ پہ بات کرتے ہیں,
3: تو وہ جی لوگوں کو سزائے دیتا پھرتا قانون سے باب ہو کے. تو یہی ڈرٹی ہیری کا پس منظر تھا کہ یہ, یعنی خان صاحب کے کہنے کا مطلب یہ تھا یہ کہ قانون کی متعین کردہ حدود سے باہر آ کے یہ اپنا کام کر رہے ہیں. تو انہوں نے, اور اس کے بعد حالات خراب ہونا شروع ہوئے. پھر خان صاحب جب 14 گرفتار ہوئے, 14 مئی کو رہا ہوئے, اس وقت شکر ہے سپریم کورٹ کی میں کچھ دم ہم باقی تھا, انہوں نے ایکشن لے کر انہوں نے کہا جی یہ گرفتاری بالکل غیر قانونی ہے, ایک بندہ عدالت کے احاطے میں ایک مقدمے کی پیشی سن رہا ہے اور آپ نے جا کے کھڑکیاں دروازے توڑ کے اسے گرفتار کر لیا, لہٰذا اسے ضمانت پہ رہا کیا جائے. انہوں نے رہا کیا, پھر 14 مئی کو خان صاحب نے گارڈین میں
1: تو کہتے ہیں ان کو اغوا کیا گیا,
3: ابڈکٹ
1: ابڈکٹ
3: جی. تو وہ پھر 14 مئی کو خان صاحب نے گارڈین کو ایک انٹرویو میں کہا جی اس میری اریسٹ کے پیچھے ملٹری ہے, اور انہوں نے پھر نام لیا جنرل فیصل نصیر کا. تو یہ بڑی خطرناک بات تھی کہ وہ میڈیا سے ان ٹچ میں اور نام نئے لے کے لوگ گنوا رہے ہیں.
1: میڈیا پوچھتا تھا نا,
3: ہاں جی میڈیا ان سے پوچھتا. یہ بات اب ان کے مخالفین کو گوارا نہیں تھی کہ اگر یہ آزاد رہا اور میڈیا کو اسی طرح انٹرویو دیتا رہا اور ہمیں نام لے لے کے بدنام کرے گا یہ, تو اس کو کسی طرح قابو کیا جائے. تو یہ جو خان صاحب کی موجودہ ڈیٹینشن ہے یہ 9 مئی کی نہیں ہے, انہیں پھر دوبارہ جب وہ 5 اگست 2023 کو دوبارہ اریسٹ کیا گیا, اور اس میں پھر ان پہ الزامات توشہ خانہ کے, دس اینڈ دیٹ, القادر یونیورسٹی کی سزا, انہیں بعد میں سزائیں دی, پہلے توشہ خانہ کی سزا سنا دی 3 سال کے لیے, پھر اور انہیں پھر القادر میں سنا کے مقصد یہ تھا کہ یہ طویل عرصے کے لیے اندر چلا جائے اور یہ عوام سے رابطے میں نہ رہ سکے. مسئلہ کیونکہ آگے سے یہ بھی تھا, اور خان صاحب نے اسی انٹرویو میں گارڈین کو, آپ جا کے نیٹ پہ اس خبر کو چیک کریں 14 مئی کی گارڈین کی, اس میں آپ کو یہ انٹرویو ملے گا, انہوں نے کہا جی یہ اصل میں دے آر پیٹریفائڈ, یہ خوف زدہ ڈرے ہوئے ہیں, انہیں ڈر ہے کہ خان صاحب جس طرح حکومت سے نکلنے کے بعد ان کی عوامی مقبولیت میں اضافہ ہوا. باشی صاحب آپ کو بھٹو کا یہ پیرل نظر آئے گا, آپ کو یاد ہوگا بھٹو کو بھی جیل سے فارغ کر دیا گیا تھا, پھر جب اس نے بڑے بڑے جلسے کیے اور دھمکی لگائی کہ یہ آپ نے قانون آئین شکنی کی ہے اس کے سزا سزائے موت ہے, تو جنرل ضیاء الحق نے دوبارہ
1: گرفتار
3: 4 سال پرانے مقدمے میں پھر گرفتار کیا. یہ بالکل پیرل چل رہے ہیں, اور پھر اس کے بعد جیسا انہوں نے کہا کہ یہ خوف زدہ ہیں کہ یہ ہار جائیں گے, اس کے بعد انہوں نے جب پی ڈی ایم کی حکومت گئی تو انہوں نے ایک ایسا نگران سیٹ اپ بنایا پنجاب میں, خاص طور پہ محسن نقوی کو نگران وزیر اعظم لگایا گیا, جو 6 ماہ کی بجائے 1 سال تک بیٹھا رہا, اور اس نے اس دوران تمام تیاری کر لی, تمام اہم پوسٹوں پر جو افسران تھے سرکاری ان کو بدل دیا, اور اس کو بھی چیلنج کیا گیا تھا کہ یہ غیر قانونی ہے, ایک نگران وزیر اعلی یہ سب کچھ نہیں کر سکتا, وہ صرف انتخابات کروانے آتا ہے, لیکن ان کی کوئی نہیں سنے گی. اور اس کے بعد اس سب کچھ کرنے کے بعد بھی جی یہ انتہائی بری طرح ہارے, اور انہیں فارم 47 کی ضرورت پڑ گئی. ٹھیک ہے پاکستان کی تاریخ میں ہمیشہ انتخابات میں دھاندلی ہوتی ہوگی, لیکن یہ پہلی واحد حکومت ہے جسے نام ہی فارم 47 کی حکومت دے دیا گیا. یہ وجوہات تھی, یہ اس کے مقصد یہ تھا اس احتجاج کا کہ آپ خان صاحب کے سیاسی حقوق اور ان کے قید میں رہتے ہوئے جو ایک قیدی کے حقوق ہوتے ہیں انہیں بحال کریں, انہیں باقاعدہ ٹریٹمنٹ ہو, کیونکہ اب تک عوام کو وہی کچھ بتایا جا رہا ہے جو یہ بتا رہے ہیں جی وہ اس کی چیز ٹھیک ہے, یہ ہو گیا وہ ہو گیا, وہ کبھی عوام کے سامنے نہیں آئے. کم سے کم وہ جیل میں عدالت میں آتے جاتے ان کا میڈیا سے تو انٹریکشن ہونا چاہیے, وہ بھی بند کر دیا ہے, اور یہ شاید ان کی کوشش یہ ہے کہ یہ عوام کے ذہنوں سے محو ہو جائیں گے خان صاحب.
1: اچھا اب یہ کہا جا رہا ہے, اس سے پہلے کہ ہم کچھ اور سوال کریں اسی آپ کے جو ڈیمونسٹریشن کی تھی, اب یہ بھی کہا جا رہا ہے کہ ان کو جو قید رکھا میں رکھا ہوا 1000 صاحب, ان کی آنکھ کی بینائی بڑی خراب ہو گئی ہے, کچھ لوگ یہ بھی کہتے ہیں کہ ان کو آہستہ آہستہ سلو پوائزننگ بھی کی جا رہی ہے.
3: خبروں میں بہت زیادہ بہت سے وی لاگرز ہیں جو اس طرح کی باتیں کر رہے ہیں کہ خان صاحب ایک اسپورٹس مین تھے, بالکل ہٹے کٹے فٹ وہ لے کے گئے اور تین سال بعد ان کی آنکھ میں کوئی کلاٹ بن گیا, ان کا بلڈ پریشر ہائی رہنے لگ پڑا ہے. تو کیا بات ہے, کیا انہیں کوئی ایسی ناقص سزا دی جا رہی ہے؟ اس کے علاوہ بہت سے عام پی ٹی آئی کے ورکر تھے جو 2-4-10 تو ہیپاٹائٹس سے ان کی ڈیتھ ہوگی, تو جیل میں انہیں کس طرح کا کھانا دیا جا رہا ہے؟ ایک دو خبریں میں نے دیکھی تھی کہ ان کو ہیپاٹائٹس ہو جاتا ہے. ہیپاٹائٹس تو ہوتا ہی ناقص پانی یا ناقص غذا کی وجہ سے, تو یہ سوال اٹھایا گیا تھا اس طرح.
1: اچھا ایک سوال اور ہے جو آپ سے میں پوچھنا چاہتا ہوں. کچھ لوگ یہ کہتے ہیں کہ پاکستان امبیسی کے سامنے پاکستانیوں کا مظاہرہ کرنا جو ہے وہ درست نہیں ہے, اس کے بارے میں آپ کیا کہیں گے؟
3: باشی صاحب, اس مظاہرے کے اختتام پر میں نے اسی بات کو ایڈریس کیا تھا.
1: اچھا
3: مظاہرے سے ایک دن پہلے, یقین کرے رات کو 11:30-12 کا وقت تھا, میں کمرے میں بیٹھا تھا اور میں نے وہاں بھی یہی بات کی کہ میں کہا مجھ پہ عجیب سی نا ایک گلومی سا موڈ ہو رہا تھا میرا, کہ تو میں نے سوچا یہ کیوں ہے, تو مجھے یہی جواب آیا کہ کل جو ہم پھر اپنی امبیسی کے باہر مظاہرہ کرنے جا رہے ہیں. تو میں نے اس بات کو ایڈریس کیا تھا کہ کیا یہ آپ لوگ سمجھتے ہیں کہ ہمیں یہاں آ کے بڑی خوشی ہوتی ہے؟ نہیں ہوتی, لیکن کیا دکھی دل سے آتے ہیں, لیکن کیا کریں جب زخم اپنوں نے دیے ہوں تو شکایت بھی تو اپنوں کے پاس لے کے جانا ہے نا. یہ تو نہیں ہو سکتا زخم آپ نے دیے ہیں اور جائیں ہم کے فلکے چنگ کے سامنے جا کے مظاہرے کر رہی ہوں, وہ ڈینش کہیں گے بھائی جن سے شکایت ہے ادھر جاؤ نا ہماری جگہ. آپ کو پائی
1: آپ کو پتہ ہے کہ وہاں پہ امبیسی کے سامنے جب ڈیمونسٹریشن ہوتی ہے تو اس کی تصاویر بھی بنائی جاتی ہیں, اس کی ویڈیو بھی بنائی جاتی ہیں, اور وہ جو ہے پاکستان یا جس بھی امبیسی کے سامنے کیا جائے وہ اس حکومت کو بھیج دیے جاتے ہیں. تو جو لوگ وہاں پہ آئے, آپ خود وہاں پہ تقریر کی, تو آپ نہیں سمجھتے کہ آپ کو تو کچھ نہیں کر سکتے کہ آپ کی فیملی کو تنگ کریں گے وہاں پہ؟
3: یہ خطرے سب کو ہیں باشی صاحب, یہ شروع سے ہیں, کئی تو فیس بک پہ پوسٹر کرنے سے بھی آپ کو نا وارننگ دیتے ہیں اس طرح کرنا کہ. لیکن باشی صاحب کیا کیا جائے پھر؟ کیا آپ حق سچ ظلم زیادتی کو اپنی آنکھوں کے سامنے دیکھتے ہوئے چپ کر جائیں, آپ کوئی بات نہ کریں؟ اور دوسری بات, ایک اور جو کل واقعہ ہوا میں اس پہ اور زیادہ دکھی ہوا کہ ہم ہمیشہ جب بھی کبھی کوئی مظاہرہ ہوا ہے وہاں پہ, بڑے بڑے یہ پاکستان کمیونٹی فورم نے بڑے بڑے مظاہرے کیے ہیں, انہوں نے کبھی یہ نہیں کہا کہ آپ امبیسی کی سائڈ والی جو فٹ پاتھ ہے اس پہ آپ کے کھڑے نہ ہوں, لیکن کل یہ بھی کہا گیا
1: امبیسی کے سامنے.
3: ہاں جی امبیسی کے سامنے جو جس طرف ان کا گیٹ ہے نا وہاں فٹ پاتھ, تو وہاں پہ صرف جو تھے سپیکر کھڑا ہوتا تھا یا سپیکر وہاں, باقی سارے جو مظاہرین ہوتے تھے وہ دوسری سائڈ پہ, لیکن کل انہوں نے کہا جی آپ یہ جگہ بھی استعمال نہیں کر سکتے.
1: پولیس نے کہا آپ کو؟
3: پولیس نے کہا کہ ظاہر ہے انہیں امبیسی نے کہا نا کہ یہ اس طرف نہ کھڑے ہوں, کیونکہ اس سے مجھے یاد آ گیا کہ ہم سب جی کشمیریوں کے حقوق کے حوالے سے انڈین امبیسی کے باہر بڑے بڑے مظاہرے ہوتے رہے, انڈین امبیسی والے یہ کہتے تھے کہ یہ فٹ پاتھ جس طرف ہماری دیوار ہے آپ نے اس طرف نہیں آنا, یہ ہمارا
1: قانون تو نہیں ہے کہ آپ,
3: وہ پولیس اگر وہ کہیں گے پولیس کو تو پولیس آپ کو منع کر دے گی کہ یہ جی ان کے گھر کے جس طرح آپ کسی کے گھر کے ویلے کے سامنے راستہ باندھ نہیں کر سکتے. تو میں نے وہ اس سے سوچا, میں نے کہا یار ہمارے لیے انڈین اور پاکستانی امبیسی میں کیا فرق رہ گیا, وہ بھی ہم تو پاکستانی ہیں نا اپنی امبیسی کو, بلکہ اگر وہ ڈیموکریٹک بنے کہ ہاں آپ ادھر کھڑے ہو کے سپیچ کریں آپ کا رائٹ ہے.
1: اچھا آپ نے جو جن لوگوں نے وہ احتجاج جو ہے وہ انتظام کیا تھا پی ٹی آئی والوں نے, کوئی یاداشت ریٹن یاداشت
3: جی اس کے باقاعدہ اس کے نیچے سگنیچر سب نے کیے ہیں, بہت بڑی تعداد نے اپنے نام لے کے سگنیچر کیے
1: لینے کے لیے.
3: نہیں باشی صاحب آپ کہتے ہیں نا کہ آپ کو یاداشت جمع کرائیں, اگر وہ ہماری بات سنتے ہوں تو وہ خود کانٹیکٹ کر کے کہ آپ مظاہرہ نہ کریں, آپ 10-12 بندے آئیں یاداشت لکھ کے ادھر دفتر میں بیٹھے اور ہمیں جمع کروائیں آپ اس کی فوٹو, تو مجھے یقین ہے وہ مان جائیں
1: کہ پوسٹ بکس میں ڈال,
3: پوسٹ بکس میں ڈال کے آتے ہیں بالکل. اور یہاں بھی دیکھیں وہ انڈیا والے بھی نہیں لیتے, وہ کہتے ہیں پوسٹ بکس میں ڈال جاؤ, یہ بھی کہتے ہیں پوسٹ بکس میں ڈال جاؤ. تو جو ڈیموکریٹک اور حق اور سچ کی آواز اٹھانے والے ہیں نا, میرے خیال میں ان کے لیے پاکستان اور انڈیا کوئی فرق نہیں رہا.
1: یہ جاری رہے گا یہ ڈیمونسٹریشنز,
3: دیکھیں جی جب تک رہے. اور کل کی سب سے بڑی اچھی بات تھی کہ اس میں خواتین بہت زیادہ تھی, بہت زیادہ. اور میں نے اس میں کہا کہ میں نے کہا آپ سب کے لیے میں ایک شعر تھوڑا چینج کر کے کہ آپ مائیں آپ بہنیں آپ بیٹیاں, قوموں کی عزت آپ سے ہے, آج ہماری تعداد میں یکدم ڈبل سے زیادہ اضافہ ہو گیا, تو اس وجہ سے اور سلام ہے ان تمام بہنوں کے.
1: آپ کے جو ڈیمونسٹریشن ہے وہ صرف پی ٹی آئی نے کرائی ہے, اس میں امبیسی کا کوئی کام نہیں,
3: کوئی کام نہیں.
1: اب مجھے بتائیے کہ آج جو 1 بجے جو وہاں پہ ایک ریلی آئی ہے, اگر میں ان کا ایڈورٹائزمنٹ کا یہ میں دکھا دیتا ہوں اپنے سب لوگوں کو اگر یہ دیکھ سکتے ہیں, تو مزے کی بات یہ ہے کہ یہ مارکہ حق کی فتح کا ایک سال, شاندار کار ریلی اور مرکزی تقریب, اور یہ امبیسی کے اندر ہوگی, اور اس میں امبیسی جو ہے وہ پاکستان مسلم لیگ کے ساتھ مل کے یہ کام کر رہی ہے, اور وہاں کھانا بھی دیا جائے گا. تو یہ دو چیزیں دیکھیں, یہ بھی پاکستانی ہیں, آپ لوگ بھی پاکستانی ہیں,
3: لیکن کوالٹی میں اور ریسیپشن میں فرق دیکھیں, انہیں کھانے کھلائے جائیں گے, اور ہم کیونکہ ایک احتجاج کر رہے تھے تو ہمیں سامنے کھڑا بھی نہیں ہونے دیا گیا کہ جناب آپ دوسری سائڈ.
1: نہیں تو جو ریلی ہے وہ بھی ایک قسم کا احتجاج ہی ہے.
3: نہیں وہ احتجاج
1: کے خلاف احتجاج,
3: وہ لیکن زبان تو حکومت کی, اور اس میں جو جو پروپگیشن ملے گی, جو پروموٹ ہوگا وہ کون ہے؟ آرمی, کہ ہم آپ کے ہیرو, وی آر
1: اور پاکستان,
3: وی آر یور ڈیفینڈر. اور اس پہ صرف ایک باشی صاحب, اس پہ کوئی حل نہیں. ہم میں نے اس میں یہ بات کہی آخر پہ,
1: جی جی جی,
3: میں نے کہا جناب ہم تو آپ کے ترانے سن کے بڑے ہوئے ہیں, ہم آپ سے محبت کرتے تھے
1: سب پاکستانی,
3: لیکن پھر اچانک ایک دن ہمیں پتا چلا یہ تو ون سائڈڈ لو ہے. اور وہ پروفیسر وائٹ ہیڈ نے کہا تھا ون سائڈڈ لو ہیز کلنگ افیکٹ, اور میں نے کہا آپ کے اس ون سائڈڈ لو نے ہمارے وجود کو نچوڑ لیا, ہمیں مار دیا.